0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम अहिले बिहानको 6 बजेको छ।
1: यस टाइमका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 14 गते आइतबार, सन् 2026 अगस्त 30 तारीख भदौ कृष्ण पक्षको द्वितीय तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: जलविद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार जटिल, उद्धारको प्रयास चल्दै पालिकाका जनप्रतिनिधि र कर्मचारी नै प्रभावित हुँदा राहत र उद्धारमा समस्या, भोटे कोशी नदीमा फेरि बाढ़ी आएको भन्दै धादिङसम्म सतर्कता अपनाउन आग्रह।
0: बाढ़ीपछि स्वास्थ्य संकटको डर, बिना काम प्रभावित क्षेत्रमा नजान र सचेतना अपनाउन आग्रह। घरमै औषधि पुरिँदा र अस्पतालमा पनि अभाव हुँदा सुत्केरी र दीर्घ रोगी जोखिममा।
1: पुनर्निर्माणका लागि पाउने 8 खर्ब लाग्ने प्रारम्भिक अनुमान, प्रधानमन्त्री दबी प्रकोप उद्धार कोषमा 5 अर्ब भन्दा बढी रकम संकलन।
0: इरान विरूद्धका अमेरिकी प्रतिबन्धहरू थप कड़ा बन्दै, अन्यायपूर्ण प्रतिबन्धहरूसँग नझुक्ने तेहरानको भनाई।
1: र प्रिमियर लीगमा टोटनहमलाई हराउँदै न्यूक्यासलको पहिलो जीत।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास।

0: सकिएको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर, एसी, इलेक्ट्रोन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुल्स। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: काया कैरनमा खबरको सिलसिला। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटे कोशी नदीमा बाढ़ीको बहाव बढ़ेको आवाज सुनिएको भन्ने सूचना प्राप्त भएको छ। सूचनाको थप पुष्टि तथा वास्तविक अवस्था यकिन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। बाढ़ीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै अहिलेलाई रसुवा, नुवाकोट र धादिङका नदी तथा खोला आसपासका क्षेत्रमा विशेष सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले केही बेर अगाडि सूचना निकालेर आग्रह गरेको छ। रसुवामा फेरि बाढ़ी आएको सूचना प्राप्त भएपछि काठमाडौँबाट बाहिरिने गाड़ीहरूलाई रोकिएको छ। बाढ़ी सम्बन्धी प्राप्त सूचनाका आधिकारिक पुष्टि हुन बाँकी रहेकाले हल्लाको पछि नलागि आधिकारिक सूचनामा ध्यान र आवश्यक सावधानी अप्नाउन आग्रह गरिएको छ।
3: यस्तै भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीपछि जलविद्युत आयोजनाका सुरुङभित्र फसेकाहरूको उद्धार जटिल बन्दै गएको छ। घटनाको 4 दिन बितिसक्दा पनि सयौं कामदार अझै सम्पर्कविहीन छन् भने सुरुङभित्रसम्म पुग्ने कठिन भएपछि विद्युतीय टनेलभित्रको उद्धार कार्य अघि बढ़न सकेको छैन। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल इफानका अनुसार प्रभावित क्षेत्रमा रहेका हाइड्रो प्रोजेक्टहरूमा काम गर्ने झण्डै 930 भन्दा बढ़ी कामदार अझै बेपत्ता छन्। 5 प्रमुख आयोजनाहरूबाट मात्रै 215 भन्दा बढ़ी कर्मचारी सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ। अप्पर त्रिशुली क्षेत्रबाट झण्डै 350 जनालाई टनेलबाट उद्धार गरिएको भए पनि रसुवागढ़ी, लाङटाङ खोला लगायत आयोजनामा घटनास्थलसम्म पुग्ने कठिनाई भएको र सुरुङभित्रको अवस्था अज्ञात हुँदा उद्धार कार्य अत्यन्त जटिल बनेको छ। 4 दिनपछि चीन र भारतका विज्ञ टोली टनेलमा पुगेका छन्। रसुवाको त्रिशुली 3A जलविद्युत आयोजनाको टनेलभित्र फँसेका नागरिकको उद्धारका लागि निरन्तर प्रयास भइरहेको यता सरकारले जनाएको छ। अविरल वर्षा र अप्ठ्यारो परिस्थितिका बीच प्रभावित क्षेत्रमा नेपाली सेना सहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको अथक प्रयास भइरहेको छ। प्राविधिक टोलीहरू आपतकालीन उपकरण तथा प्राथमिक उपचार बाकस सहित स्थलगत समन्वयमा जुटेका छन्।
2: यसैबीच जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढ़ीको बहाव बढ़ेको प्राप्त सूचना अनुसार अहिले नुवाकोटमा बाढ़ी केही बढ़ेको तर ठूलो नरहेको हुँदा यसै सूचनालाई आधार मानेर अहिलेलाई रसुवा, नुवाकोट, धादिङसम्म नदी आसपासको क्षेत्रमा ठूलो बाढ़ीको जोखिम नरहेको भनेर बाढ़ी पूर्वानुमान महाशाखाले भर्खरै सूचना निकालेको छ। पालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले विपद प्रभावित हुँदा विवरण संकलन, पीड़ितको उद्धार तथा राहत व्यवस्थापन, पालिकाबाट हुने समन्वय र प्रशासनिक कामहरू नै हुन सकेका छैनन्। बाढ़ीपछि पालिकाका 12 कर्मचारी सम्पर्क विहीन छन्। यसैबीच बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुगेको छ। अझै 2498 जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 675 जनाको शव भेटिएको छ, 7514 जनाको उद्धार भएको छ।
3: भोटेकोशीको बाढ़ीमा परेर मृत्यु भएका व्यक्ति र पशु चपायाको शव कुहिएर प्रभावित क्षेत्रमा महामारी जन्य तथा सरुवा रोग फैलने जोखिम देखिएको छ। बाढ़ीमा सयौं मानिस बेपत्ता भएकामा निकै कम जीवित भेटिएका छन् भने अधिकांशको शव पनि भेटिएको छैन। त्यस्तै हजारौं पशु चपाया बाढ़ीमा परेकामा कुनै व्यवस्थापन भएको छैन। यसले महामारी जन्य रोग भयावह बन्न सक्ने भन्दै पूर्व तयारी र सावधानी अपनाउन चिकित्सकहरूले सचेत गराएका छन्। यत्रतत्र छरिएका शवका कारण हैजा, धारापखला, स्क्रब टाइफस, रोटा भाइरस, टाइफाइड, त्यसै गरी हेपाटाइटिस ए र ई, डेंगे, मलेरिया, छालाका संक्रमण, श्वास प्रश्वास सम्बन्धी संक्रमण फैलन सक्नेमा सर्वारोग विशेषज्ञ चिकित्सकहरूको चिन्ता छ। वरिष्ठ सर्वारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले तत्काल प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता नअपनाए सार्वजनिक स्वास्थ्य संकट निम्तिन सक्ने चेतावनी दिनुभयो। स्वास्थ्य मन्त्रालयले पनि बाढ़ीग्रस्त क्षेत्रमा बिना काम भीड़भाड़का लागि नजान र स्वास्थ्य सचेतना अपनाउन आग्रह गरेको छ। ठूलो संख्यामा शवहरू भेटिएका छैनन्, पशु चरवाहमा पनि त्यत्तिकै मरेका देखिएको छ। यो समयमा संक्रमण जन्य रोग फैलने अति डर हुन्छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले भन्नुभयो, हामीले जहाँ जहाँ खानेकुरा र राहत वितरण भएको छ त्यहाँ अति सावधानी अप्नाउनु भनेका छौं। उद्धारकर्मीले पनि यस्तो अवस्थामा महामारी जन्य रोगबारे विशेष ध्यान दिनुपर्छ। स्थानीयले सब वा मरेका पशु चौपाया देखेमा प्रहरीलाई खबर गर्नुपर्छ। महामारी जन्य रोग फैलियो भने निकै डरलाग्दो अवस्था आउने उहाँको भनाइ छ। अब त्यसमा केन्द्रित भएर काम शुरू गर्ने सरकारको तयारी छ। महामारी जन्य रोग फैलियो भने निकै डरलाग्दो अवस्था आउन सक्छ। अब त्यसतर्फ सबै मिलेर अघि बढ्नुपर्छ। आजको नयाँ पत्रिकामा खबर छ।
2: यसैबीच बाढ़ी प्रभावित क्षेत्रका कतिपय पीड़ितको घरमै औषधि पुरिएको छ, अस्पतालमा पनि अभाव भएको छ। त्यसैले सुत्केरी र दीर्घरोगी जोखिममा रहेका खबर कान्तिपुरले छापेको छ। भोटिकोशीको बाढ़ीमा पनि ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवको भविष्यमा आफन्तले शनाखत गर्न सक्ने गरी नेपाल प्रहरीले वैज्ञानिक अभिलेखीकरण सहित सुरक्षित व्यवस्थापनको प्रक्रिया अगाडि बढ़ाएको छ। बाढ़ीले बगाएर नदी किनार खोल्सा तथा विभिन्न ठाउँमा पुर्याएका शव तथा शरीरका अंगहरू संकलन गरेर कानूनी प्रक्रिया पूरा गर्ने, फोरेन्सिक प्रमाण सुरक्षित राख्ने र त्यसपछि स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर अन्तिम व्यवस्थापन गर्ने प्रक्रिया एकीकृत रूपमा अघि बढ़ाइएको प्रहरीले जनाएको छ। काया कैरनमा गाँठका कुरा श्रृंखलाको दोस्रो भागमा पैसा आउनु अघि संसार कसरी चल्थ्यो भन्ने रोचक जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटे कोशी नदीमा फेरि बाढ़ी आएको सूचना प्राप्त भए पनि अहिलेलाई ठूलो जोखिम नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई, जलविद्युत आयोजनाका सुरुङभित्र फत्तेकाहरूको उद्धार जटिल, उद्धारको प्रयास चल्दै पालिकाका जनप्रतिनिधि र कर्मचारी नै प्रभावित हुँदा राहत र उद्धारमा समस्या, बाढ़ीपछि स्वास्थ्य संकटको डर, बिना काम प्रभावित क्षेत्रमा नजान र सचेतना अपनाउन आग्रह, घरमै औषधि पुनिदा र अस्पतालमा पनि अभाव हुँदा सुत्केरी र दीर्घरोगी जोखिममा, सबको वैज्ञानिक अभिलेख राखेर व्यवस्थापन गरिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। भोटेकोशीमा अस्ति बुधबार आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत, उद्धार, खोज तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हिजो बेलुकीसम्म 5,44,46,00,000 रूपियाँ जुटेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। शुक्रबार साँझसम्म 4,38,00,00,000 रूपियाँ संकलन भएको थियो। बाँकी रकम हिजो थपिएको हो। विभिन्न बैंक तथा व्यावसायिक संस्था, सामाजिक संस्था र व्यक्तिगत क्षेत्रबाट समेत कोषमा सहयोग घोषणा तथा रकम हस्तान्तरण भएको छ। सहयोग रकम संकलन हुने क्रम पनि जारी रहेको छ।
4: भोटेकोशी बाढ़ीबाट भएको क्षतिको पुननिर्माण र पुनर्स्थापनाका लागि पौने आठ खर्ब रूपियाँ अर्थात 5 अर्ब अमेरिकी डलर आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले अन्तर्राष्ट्रिय समाचार एजेन्सी द रोइटर्ससँगको कुराकानीमा बाढ़ीबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण तथा अरू पुनर्स्थापनाका लागि पौने 8 खर्ब आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताउनु भएको हो। क्षति तथा नोक्सानीको पूर्ण विवरण आउन बाँकी रहेकाले यो प्रारम्भिक अनुमान मात्र भएको उल्लेख गर्दै मन्त्री वाग्लेले सम्पूर्ण क्षति विवरण आएपछि वास्तविक लागत यकिन हुने बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार तत्कालका लागि खोज, उद्धार र राहत कार्यमा केन्द्रित रहेको बताउनु भएको छ। उहाँले उद्धार तथा राहतको काम पूरा भएपछि विपदपछिको मूल्याङ्कन हुने र त्यसकै आधारमा पुनर्स्थापना तथा पुननिर्माणका लागि दात्री समुदायसँग सहयोगका लागि आग्रह गरिने बताउनु भएको छ।
5: हजारौं वर्ष अघि अहिले जस्तो पैसा थिएन। पैसा नभए पनि हाम्रा पुर्खा थिए। रोग थियो, निन्द्रा थियो, भोक थियो, संसार चलायमान थियो। पैसाको आविष्कार हुनु अघि मानिसहरू आफूलाई चाहिने सामान साटासाट गरेर काम चलाउँथे, जसलाई हिजो आज वस्तु विनिमय अर्थात बार्टर सिस्टम भनिन्छ। प्रस्तुत छ गाँठका कुरा श्रृंखलाको दोस्रो भाग।
4: पैसा जन्मनु अघि व्यक्ति, परिवार, समुदाय, समाज र देश देशावरको आर्थिक कारोबार वस्तु विनिमय अनुसार चल्थ्यो। समाज र समुदाय छरिएको थियो। कतै जाडो धेरै, कतै गर्मी, कतै धान फल्थ्यो, कतै जौ र कोदो। मौसम अनुसार पशुपालन पनि विविध थियो। किसानले अन्न फलाउँथे, गोठालाले दूध र घिउ उत्पादन गर्थे, कसैले माछा मार्थे, कसैले कपास रोप्थे, कसैले धागो काट्थे, कसैले कपडा बुन्थे, कसैले औजार बनाउथे। तपाईसँग अन्न छ, मलाई खेतीपाती गर्ने औजार चाहिएको छ। मसँग खेतीपाती गर्ने औजार छन्, मलाई खाने अन्न चाहिएको छ। दुवैजनाको आवश्यकता मिल्यो भने साटासाट भयो। तर साटासाटका आफ्नै सीमितता र समस्या पनि थिए। एक बोरा धान भएको किसानलाई जुत्ता चाहियो, तर जुत्ता बनाउने मान्छेलाई धान नचाहिँदा के गर्ने? जुत्ता बनाउनेलाई कपडा चाहिएको छ, कपडा चाहिएको मान्छेलाई नुन बेच्नु छ, नुन बेच्नेलाई घिउ चाहिएको छ, घिउ बेच्नेलाई धान चाहिएको छ। अब यस्तोमा के गर्ने? सबैजना एकै ठाउँमा भेटेर कुरा मिलाउ भन्यो, व्याकुताको धार नै पुर्याउने गाह्रो। सबैजनालाई भेला पारिहाल्यो भने चाहिएको मात्रा र मोल मिलाउन झन् साह्रो। साटासाट प्रणालीमा वस्तुको मूल्य कति हो भन्ने साझा मापदण्ड बनाउन कठिन भयो। मान्छेका आवश्यकता बढ्दै गयो, समुदाय ठूलो हुँदै गयो, वस्तु विनिमय गर्ने ठाउँहरू बढ्दै गए। यसरी वस्तु विनिमय गर्ने ठाउँलाई हाट भनिँदै गयो। हाटहरू बढ्दै गए, हाटसँगै वस्तु विनिमय टाढा टाढासम्म फैलँदै गयो। स्थानीय गाउँमा मात्र होइन, अर्को गाउँ, अर्को शहर र अर्को देशसँग पनि व्यापार गर्नुपर्ने भयो। त्यसपछि मानिसहरूले केही यस्ता वस्तु खोज्न थाले जसलाई धेरैले स्वीकार गरून्, सजिलै बोक्न सकियोस् र आवश्यकता पर्दा फेरि अर्को वस्तुसँग साट्न सकियोस्। कतै नुन, कतै अन्न, कतै पशु, कतै सिप र श्रम पनि विनिमयको माध्यम बने। यसरी वस्तुको विनिमय हुँदै जाँदा सबैले स्वीकार गर्ने वस्तु हुन पुग्यो तामा तथा अरू धातुको टुक्रा। धातुका टुक्राबाट बनाएका सिक्का टिकाउ भए, बोक्न सजिलो भयो, तौलेर धातुको मूल्य निर्धारण गर्न पनि सकिने खालको भयो।

0: का रूपमा हजारौं वर्षमा भएको हो। आज हामीसँग पैसा छ, तर पैसाको पछाडिको कथा सम्झिँदा एउटा कुरा स्पष्ट हुन्छ, मान्छेलाई पैसा चाहिएको होइन, आफ्नो आवश्यकता पूरा गर्न सजिलो माध्यम चाहिएको थियो र त्यो माध्यम समयसँगै बदलिँदै गयो। तर कथा यतिमै सकिँदैन। अब प्रश्न उठ्छ, पहिलो सिक्का कहाँ बन्यो, कागजी नोट कसरी आयो, बैंकले पैसा कसरी जन्मायो, अनि आज पैसा मोबाइलको स्क्रिनमा कसरी पुग्यो। यी सबैको कथा गाँठका कुराको अर्को श्रृंखलामा लिएर आउनेछौ।
1: गएको भदौ 10 गतेको रसुवा बाढ़ीले दशैं तिहार लक्षित आयात प्रत्यक्ष प्रभावित भएको छ। हिमालय सीमापार वाणिज्य संघका अनुसार रसुवा भन्सार यार्डमा रहेका झण्डै 500 कन्टेनर बगाएको अनुमान छ। यस्तै चिनिया भन्सार पारी झण्डै 250 कन्टेनर बाटोमै अलपत्र परेका छन्। बाढ़ीले बगाएका र भन्सार पारी बाटोमा अलपत्र कन्टेनरमा दशैं तिहार लक्षित सामान छ। संघका पूर्व अध्यक्ष अशोक कुमार श्रेष्ठले नाका क्षेत्र र चिनिया भूभागमा 250 भन्दा बढ़ी कन्टेनर रोकिएको अनुमान गरिएको बताउनुभयो। रसुवाको बाटो र पूर्वाधारको क्षति हेर्दा नाका तत्काल शुरू हुने अवस्था छैन। कन्टेनरमा लत्ता कपड़ा, जुत्ता चप्पल, फलफूल, काजु, किसमिस लगायतका भई मसला, इलेक्ट्रोनिक्स र धातुका सामान लगायत रहेका संघले जनाएको छ। रसुवा नाका ठप्प भएपछि सरकारले तातो पानी र कोरला नाकालाई विकल्पका रूपमा अघि बढ़ाउनु पर्ने व्यवसायीको माग छ।
0: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालबाट निर्यात हुने प्रमुख 20 वस्तुकै निकासी बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षको साउनको तुलनामा चालू वर्षको साउनमा मूल्यका आधारमा प्रमुख 20 निर्यात वस्तुको निकासी बढ़ेको हो। सबैभन्दा ठूलो वृद्धि फलाम, स्टील तथा तिनका उत्पादनको निर्यातमा देखिएको छ। गएको वर्षको साउनमा 35,59,00,000 रूपियाँ बराबरको फलाम, स्टील तथा तिनका उत्पादन निर्यात भएकोमा चालू आर्थिक वर्षको यसै अवधिमा बढ़ेर 2,03,79,00,000 रूपियाँ पुगेको छ। यो 472.59% वृद्धि हो। यस्तै कुकुर तथा बिरालोको खानाको निर्यात 188.02% बढ़ेको खबर कारोबारले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढी र डुबानबाट बच्न के गर्ने,
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन।
0: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
0: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
0: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
0: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नुवाकोटको विदुर नगरपालिका दशमा रहेको दाबिलेको पाकमा जस्ताले छाएको एउटा मात्र घर छ, वरिपरि अरू घर छैनन्।

0: तल हेर्यो भने भोटेकोसीले बस्ती बगाएर थुपारेको गिगरान मात्र देखिन्छ। पक्की घर डुबेका छन्, पारिपट्टिका संगला घरहरू पनि सुनसान देखिन्छन्। तर दाविलेको पाखोमा रहेको सागुरो घरमा बाढ़ीपछि पाहुना भने टुटेका छैनन्। बाढ़ी आएकै दिन गएको भदौ 10 उत्तर गया माध्यमिक विद्यालयमा अध्ययनरत 31 विद्यार्थी र शिक्षकले समेत त्यहाँ ओत पाए। 81 बाढ़ी आएपछि बल्ल तल्ल जोगिएर उनीहरू त्यहाँसम्म पुग्न सफल भएका थिए। त्यस दिन उनीहरूका लागि यही घर सुरक्षित आश्रय स्थल बनेको थियो। वरपर घर नभएकाले बाढ़ी पीड़ितहरूका लागि यो घर अहिले भोक प्यास मेटाउने मात्र नभई रात परे बास बस्ने स्थल पनि बनेको छ। बाढ़ी पहिरोमा परेका आफन्त र भागेर ज्यान जोगाउनेहरूका लागि यो घर एक किसिमको सेल्टर जस्तै बनेको छ। घर धनी प्रेम बहादुर र उहाँका श्रीमती मैया तामाङ अशक्त हुनुहुन्छ। प्रेम बहादुरको मेरुदण्डमा समस्या आएकाले जसोतसो लौरोको सहारामा घर वरपर मात्र गर्न सक्नुहुन्छ। मैयाको देब्रे खुट्टा राम्रोसँग चल्दैन। तामाङ दम्पति अशक्त भए पनि घरमा आएका पाहुनालाई झर्को नमाने घाँसबासको व्यवस्था गरिरहनु भएको छ। भोको पेट राख्नुहुन्न। त्यस क्षेत्रमा सरकारको समेत उपस्थिति छैन। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: अब विदेशको खबर। अमेरिकाले इरानमाथि आर्थिक दबाव थप कड़ा बनाउँदै विश्वभर रहेका उसका आय स्रोत र व्यापारिक सञ्जाललाई निशाना बनाइरहेका बेला तेहरानले अमेरिकी दबावमा नझुक्ने अडान दोहोर्याएको छ। अमेरिका र इरानबीच चलिरहेको तनावका बीच तेहरानले अमेरिकाले लगाएका अन्यायपूर्ण आर्थिक प्रतिबन्ध विरूद्ध दृढतापूर्वक उभिने जनाएको छ। इरानी राष्ट्रपति मसूद पेजेस्कियानले विदेशी व्यापारमा उल्लेख्य गिरावट आएको स्वीकार गर्नुभएको छ भने देशमा मुद्रा स्फीति पनि उच्च स्तरमा पुगेको छ। तर तेहरानले आर्थिक दबावका बावजुद आत्मसमर्पण नगर्ने जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानले वार्ताको ढोका बन्द नगरेको भए पनि आफ्नो राष्ट्रिय सुरक्षा र हितमा सम्झौता नगर्ने स्पष्ट पारेको छ। इरानी सेनाले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिएको हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको दावी गरेको छ। अमेरिकाले भने इरानमाथि आर्थिक दबाव अझै बढ़ाउने नीति लिएको छ। वाशिङटनले इरानसँग व्यापार वा आर्थिक कारोबार गर्ने विदेशी संस्था र देशमाथि समेत कार्यवाही हुन सक्ने चेतावनी दिएको छ। अमेरिकी रणनीतिको उद्देश्य इरानलाई आर्थिक रूपमा थप एक्ल्याउँदै वार्तामा फर्कन दबाव दिनु रहेको विश्लेषकहरूको भनाइ छ। युद्ध शुरू भएको 6 भइसक्दा पनि कुनै पनि पक्ष पछि हट्ने संकेत देखिएको छैन। यद्यपि पाकिस्तान र कतार तथा क्षेत्रीय देशहरूले दुवै पक्षबीच संवाद पुनः शुरू गराउन कूटनीतिक प्रयास गरिरहेका छन्।
0: अब खेल खबर। न्यूक्यासल युनाइटेडले प्रिमियर लीगमा पहिलो जित दर्ता गर्दा टोटनहाम हटस्परले लगातार दोस्रो हात बेहोरेको छ। हिजो भएको खेलमा न्यूक्यासलले टोटनहामलाई 2-0 पराजित गरेको हो। घरेलु टोलीका लागि एन्थोनी एलाङ्गा र युआने बिसाले गोल गरेका छन्। गएको हप्ता लिभरपुलसँग 2-2 बराबरी हुँदा न्यूक्यासलका लागि प्रिमियर लीगमा पहिलो गोल गरेका एलाङ्गाले यस खेलमा पनि गोल गर्दै नयाँ सिजनमा आफ्नो गोल संख्या 2 पुर्याएका छन्। खेलको 62 मिनटमा उनले निको गोन्जालेज र अमार डेजिसको सहयोगमा गोल गरेका थिए। त्यसपछि 72 मिनटमा बिसाले गोल गर्दै न्यू क्यासलको जित पक्का गरे। टोटनहामले सिजनको शुरूआती 2 खेलमै लगातार हार बेहोरेको छ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराती मध्य प्रदेशका केही ठाउँ बाहेक देशका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ। गएको 12 गोर्खामा सबैभन्दा बढ़ी 120 पानी परेको छ। यसै गरी सिन्धुपाल्चोक, कास्की, म्याग्दी, दार्चुला र कञ्चनपुर लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। आज कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग, कर्णाली प्रदेशका पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमाली तथा पहाड़ी भेगका धेरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: भोटेकोशी बाढ़ीका कारण क्षति पुगेका मोबाइल टावर मर्मतपछि फेरि सञ्चालनमा आउन थालेका छन्। सेवा प्रदायक नेपाल टेलिकम र एनसेलले प्रभावित जिल्लाहरूमा रसुवा र नुवाकोटका विभिन्न ठाउँका मोबाइल टावर मर्मत समारोहपछि सञ्चालनमा ल्याएका छन्।
1: रसुवा र नुवाकोटमा 11 वाणिज्य बैंकका 17 भन्दा बढ़ी शाखा रहेकोमा भोटेकोशी बाढ़ीले सबैमा पूर्ण रूपमा क्षति पुर्याएको छ। ती शाखामा करिब 4.35 अर्ब निक्षेप र 2.42 अर्ब रूपियाँ ऋण प्रवाह छ। यो तथ्याङ्क बैंकहरूको रसुवा र नुवाकोटका स्याकुबेसी तथा टिमुरी शाखामा रहेको निक्षेप र कर्जा प्रवाहको हो। आजको कान्तिपुरमा खबर छ।
0: डाँडाको बस्ती वरपर उभिँदा पनि सिरिङ्ग हुने डरलाग्दो भीर अनि त्यही भीरको पाखामा ज्यान हत्केलामा राखेर गरिने खेतीपाती। भीरमा बुट्यान फाँडेर बनाइएको जमिनमा पसिना बगाएर वर्ष भरि दुःख गर्दा पनि मुस्किलले छ महिना खान पुग्छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका दुई ब्रुसबाङका 36 परिवार बाँकी छ महिना ज्याला मजदूरी कन्दमूल र अनिकालसँग जुधिरहेका खबर नयाँ पत्रिकामा छ।
1: रसुवाको गोसाईकुण्ड गाउँपालिका दुई टिमुरेमा पहिरोमा पुरिएकी करिब 6 वर्षीय बालिकाको घटनाको दोस्रो दिन अस्ति 60 घण्टापछि जीवितै उद्धार गरिएको छ।
0: रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्रमा आवेदन दिएका 76,000 भन्दा बढी नेपाली युवाको कोरियन भाषा परीक्षा असोजभित्र सञ्चालन हुने भएको छ।
1: परिवारसँग काठमाडौँको भिरकुटी मण्डपमा जारी 18 नाडा अटो सो 2026 घुम्ने योजना बनाएकाहरूले मेड इन नेपालको आकर्षणमा ध्यान केन्द्रित गरेका खबर आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। अहिले पनि नाडा अटो सो चलिरहेको छ।
0: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले बगाएर धादिङ पुर्याएको सेफ तोडफोड गरी नगद रकम निकालेर लगेको आरोपमा धादिङ प्रहरीले 29 जनालाई नियन्त्रणमा लिएको छ।
1: काया कैरनमा अब पालो उखानको
0: समयले सबै कुरा मिलाइदिन्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: जलविद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार जटिल। उद्धारको प्रयास चल्दै पालिकाका जनप्रतिनिधि र कर्मचारी नै प्रभावित हुँदा राहत र उद्धारमा समस्या। भोटेकोशी नदीमा फेरि बाढ़ी आएको भन्दै धादिङसम्म सतर्कता अप्नाउन आग्रह।
1: तर अहिले ठूलो बाढ़ीको जोखिम नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई। बाढ़ीपछि स्वास्थ्य संकटको डर, बिना काम प्रभावित क्षेत्रमा नजान र सचेतना अप्नाउन आग्रह। घरमै औषधि पुरिँदा र अस्पतालमा पनि अभाव सुत्केरी र दीर्घ रोगी जोखिममा।
0: पुनर्निर्माणका लागि पौने 8 खर्ब लाग्ने प्रारम्भिक अनुमान। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन।
1: इरान विरूद्धका अमेरिकी प्रतिबन्धहरू थप कड़ा बन्दै अन्यायपूर्ण प्रतिबन्धहरूसँग नजुक्ने तेहरानको भनाई।
0: र प्रिमियर लीगमा टोटनहमलाई हराउँदै न्यूकासलको पहिलो जित।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले अनुप गुरूङले बनाउनु भएको कार्टुन लिएका छौं। विपदको बेला मिथ्या सूचना फैलाउने प्रवृत्ति र बच्ने उपायसँग यो कार्टुन सम्बन्धित छ। यो कार्टुनले जनचेतना जगाउन खोजेको छ। यहाँ रूखमा बसिरहेको लाटो कोसुरोले भन्दैछ, मुख बन्द कान खुला राखौं, मिथ्या सूचना र भ्रमपूर्ण सामग्री शेयर नगरौं। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। पुष्टि भएका आधिकारिक सूचनामा मात्रै विश्वास गरौं। नमस्कार।

0: भुटेकोशी र त्रिशुली नदीको बाढ़ीका कारण सम्पर्क विहीन भएका मध्ये कर्णाली प्रदेशका 70 जना सम्पर्कमा करिब 200 जना अझै सम्पर्क विहीन।
1: दैलेख र कालीकोटको सुनामा पर्ने महाबु धाममा मेलाको रौनक, हजारौं भक्तजन सहभागी।
0: कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको पहिलो महिनामा करिब 4.25 करोड़ रूपियाँ खर्च गर्यो
1: र कुशल भुटेलको अलराउण्ड प्रदर्शनका बावजुद पनि नेपाल ए क्रिकेटमा पराजय। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट टेकराज केसी र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। भोटेकोशी र त्रिशुली नदीको बाढ़ीका कारण सम्पर्क विहीन भएका आफन्तहरूको खोजीका लागि परिवारजनले आग्रह गरेका छन्। बाढ़ीपछि कर्णालीका करिब 200 जना सम्पर्क विहीन भएका छन्। बाढ़ीपछि परिवार तथा आफन्तसँग सम्पर्क टुटेका व्यक्तिको खोजीका लागि आफन्तले प्रहरी र जिल्ला प्रशासन कार्यालयमा विवरण टिपाउँदै खोजी गरिदिन अपील गरेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सम्पर्क विहीन हुने धेरै जसो सड़क तथा जलविद्युत आयोजनामा मजदूरीका लागि रसुवा र नुवाकोट पुगेकाहरू भएको जनाएको छ। यस्तै अध्ययन सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी तथा सुरक्षा निकायमा कार्यरत केही व्यक्ति समेत सम्पर्कमा नआएको भन्दै परिवारले प्रहरीलाई जानकारी गराएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी सन्तोष सिंह राठौरले बाढ़ीमा परि करिब 200 जना अझै सम्पर्कविहीन रहेको र 70 जना सम्पर्कमा आइसकेको बताउनुभयो। राठौरले परिवार तथा आफन्तबाट सम्पर्कविहीन भएका जानकारी आउने क्रम जारी रहेकाले संख्या बढ़न सक्ने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा संचार तथा यातायात सम्पर्क अवरूद्ध हुँदा आफन्तसँग सम्पर्क स्थापित गर्न कठिनाई भएको छ। यसै गरी पछिल्लो समय रसुवा नाका बन्द भएपछि हुम्लाको हिल्सा हुँदै पर्यटकहरू आउन थालेको उहाँले बताउनु भएको छ। उहाँका अनुसार पछिल्लो 2 दिनमा 170 जना हिल्सा नाका हुँदै भित्रिएका छन्।
1: यसबीच मैले प्रवक्ता एवं एसएसपी राठौरलाई कर्णाली प्रदेशबाट अहिलेसम्म कतिजना सम्पर्क विहीन रहेको भन्ने विवरण छ त भनेर सोधेको छु।
2: धन्यवाद तपाईँको जिज्ञासाको लागि। अब यो घटनाको सामना हामीले गर्दा छौँ, सारा देशलाई नै गरेको अवस्थामा यो कर्णाली प्रदेश पनि त्यसबाट अछुतो रहने कुरो भएन। विभिन्न कामको सिलसिलामा त्यहाँ रहनुभएका हाम्रा नागरिकहरू, कर्णाली प्रदेशका नागरिकहरूलाई सँग सम्पर्क गर्ने र उहाँको आफन्तजनहरूसँग जोड्ने सम्बन्ध स्थापित गर्ने र उहाँको अवस्थाहरू पत्ता लगाउने सम्बन्धमा हामी आफ्नै हिसाबले विभिन्न च्यालबाट हामी जोडिने प्रयासमै छौँ। र अहिलेसम्म हामीले कर्णाली प्रदेशका 10 जिल्ला सुर्खेतदेखि कालीकोटसम्मको हामीले डेटाहरू कलेक्सन गरेका थियौँ। त्यसमा हालसम्म मात्रै 267 जना हाम्रो चाहिँ आफन्तजनहरू सम्पर्कमा आएको भनेर उहाँको चाहिँ प्रारम्भिक उहाँहरूको जानकारी हामीलाई जनाउनु भएको थियो र त्यो आउने क्रम पनि अझै छ बाँकी नै। र त्यसमध्ये अहिलेसम्म 70 जना चाहिँ सम्पर्कमा आइसक्नु भएको छ र अब 197 जना आफन्तजनहरू अझै सम्पर्कमा आउने बेहोरा आउन बाँकी रहेको द्वारा मैले यहाँ निवेदन गर्न चाहे।
1: जिल्लागत रूपमा कुन ठाउँबाट बढी त्यस्तो केही जिल्लागत विवरण पनि छुट्टिएको
2: छ? हामीसँग छ यो सबै, यो उसमा आएको उसमा हामीले प्रत्येक जिल्लाको उसमा सम्पर्कमा सुरुमा चाहिँ हामीलाई उहाँले जुन हिसाबले रिपोर्ट गर्नुभयो त्यसमा हामीले पुरुष, महिला, बालक र बालिका गरेर त्यसरी चाहिँ क्याटेगोराइज गरेका थियौँ। जस्तै सुर्खेतबाट 20 जना सम्पर्क विहीन भन्नुभएको थियो, त्यसमध्ये अहिले सम्पर्कमा 3 जना आइसक्नु भएको छ र सम्पर्कमा आउनु भएको 70 जना भन्ने हाम्रो रिपोर्टमा छ। त्यसै गरी दैनिकबाट 7 जना, जाजरकोटबाट 11, सल्यानबाट 39, रुकुम पश्चिमबाट 19, सबभन्दा बढी जुम्लाको व्यक्तिहरू देखिनुहुन्छ 110 जना चाहिँ सम्पर्कमा आउनु भएन भन्ने हामीलाई विभिन्न माध्यमबाट हामीलाई खबर प्राप्त भएपछि 110 जना मध्ये अहिले सम्पर्कमा 28 जना आइसक्नु भयो भनेर कन्फर्म भइसकेको छ र अझै 82 जना 82 जना चाहिँ जुम्लाका नागरिकहरू अझ सम्पर्कमा आउनु बाँकी रहेको देखिन्छ। र त्यसै गरी हुम्लाबाट सम्पर्क विहीन भन्ने 12 जना, त्यसपछि डोल्पाबाट 4, मुगुबाट 19 र कालीकोटमा 6 गते सुरुको प्रारम्भिक उसमा चाहिँ सबै गरेर 267 जना सम्पर्क चाहिँ विहीन भन्ने हामीका प्रारम्भिक उठ्यो। त्यसमा चाहिँ सबै गरेर पुरुष 226, महिला 33, बालक 5 र बालिका 3 गरेर 267 चाहिँ सम्पर्कमा हालसम्म आइसक्नु भएकोमा चाहिँ पुरुष 64, महिला 5, बालक 1, बालिका 0 सबै गरेर 70 जना चाहिँ सम्पर्क आइसक्नु भएको र हाम्रो कर्णाली प्रदेशबाट त्यो घटनास्थलमा रहनु भई अहिले सम्पर्कविहीन रहनुभएका चाहिँ 197 जना चाहिँ अझै बाँकी हुन्छ, जसमा पुरुष 163, महिला 27, बालक 4 र बालिका 3 जना अझै हराइरहेको अवस्था छ र हामी सम्पर्क स्थापित गर्ने प्रयासमा छौँ र विभिन्न माध्यमबाट कसरी हुन्छ उहाँको आफन्तजनहरूलाई जोड्ने प्रयासमा छौँ, हाम्रो आफ्नो प्रयास जारी नै छ।
1: कति कर्मचारी, कति सुरक्षा कर्मी, कति मजदुर भनेर त्यस्तो केही छुट्याएको अवस्था छ त?
2: यस्तो हुन्छ, अब यो राष्ट्रिय विपदकै रूपमा रहेको कारणले गर्दा यसका विभिन्न लेयरहरू छन्,
1: हजुर,
2: यसमा चाहिँ खटिरहेको, त्यसको बारेमा मैले एउटा कर्णाली प्रदेशको एउटा प्रवक्ता भएपछि अलिक मैले यसमा त्यति डिटेलमा म जान चाहेको जानकारी लागि यसमा प्रदेश स्तरीय हिसाबमा हामीले आफ्नो हिसाबले परेको तर्फबाट गर्नुपर्ने कुराहरू हामीले गरिरहेको छौँ, त्यसको लागि तपाईँलाई म जानकारी गराउँ। हाम्रो माननीय मुख्यमन्त्रीज्यू कर्णाली प्रदेशको उहाँकै अध्यक्षतामा यो प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्य समितिको बैठक थियो, त्यसमा केही डिसिजनहरू पनि भएको, सायद तपाईँहरू मिडियाका साथी तपाईँहरूले त्यसबाट अब जानकारी लिनुभयो होला। त्यसमा चाहिँ अब यी राहत सम्बन्धी विभिन्न कुराहरू, घाइतेका उद्धारहरू खोजीमा चाहिँ प्रदेशले गर्न सक्ने भूमिकाका कुराहरू होला, यी जाति विभिन्न कुराहरू छन् जोडेका छन्। अब हामीले चाहिँ सम्पर्क गर्ने भनेको सम्बन्धित जिल्लाका इन्चार्ज हो, जस्तै अब सुर्खेतका एसपी साहबदेखि लिएर बाँकी दुईवटा जिल्लाका डिएसी साहबहरूले कमान गर्छ, उहाँसँग चाहिँ प्रत्यक्ष सिडी साथको नेतृत्वमा उहाँहरू चाहिँ यसमा खटिएको हुनाले, जस्तै हाम्रो एउटा मेकानिजम हुन्छ जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र भन्ने हुन्छ, त्यसमा प्राप्त विभिन्न अब सूचनाहरू भए, निवेदनहरू भए, त्यसलाई नै विश्लेषण गरेर सम्बन्धित उसमा चाहिँ पुर्याउने काम हुन्छ, उनीहरूको त्यो कलेक्टिभ उसबाट आएर हाम्रो यहाँ प्रदेशमा आउँछ र प्रदेशमा आएको जति पनि डेटाहरू छन् हामीले तुरन्तै हाम्रो यो कार्य विभाग भन्ने हुन्छ, हाम्रो गृह प्रधान कार्यालयमा त्यसको अपरेसन शाखा भन्ने हुन्छ, त्यसमा हामीले यो प्रदेशभरिबाट प्राप्त रेकर्डहरू डेटाहरू त्यहाँ पठाउने कामहरू गर्छौँ र हामी त्यहाँ उहाँसँग सम्पर्क स्थापित गरेर जस्तै घाइतेहरूको अवस्था के कसो छ, जस्तै यो हस्पिटलहरूमा चाहिँ यो आपतकालीन चलिरहेका कुराहरू भयो, यो म्यानेजमेन्ट सुविधा लगाइरहेको कारणले गर्दा हाम्रो प्रदेशबाट सम्पर्क स्थापित भइसक्यो प्लस हुन बाँकीका हाम्रो यहाँको कर्णाली प्रदेशका जनताहरू जुन सम्बन्ध इच्छेद भएर बस्नु भएको छ उहाँहरूको लोकेसन प्लस उहाँहरूको अवस्था पत्ता लगाउन हामीले के कस्तो गर्न सकिन्छ त्यो सम्बन्धी निकाय चाहिँ हामी बारम्बार सम्पर्कमा रहेको बेहोरा मैले यहाँलाई
1: जो सम्पर्क विहीन हुनुहुन्छ उहाँहरूका आफन्तले खोजीका लागि चाहिँ एकदमै तदारुकता देखाइदिन, सक्दो पहल गरिदिन आग्रह गरिरहेको कुराहरू आइरहेको छ। अब यो छिटो छरितो रूपमा कसरी सम्पर्क स्थापना होला र उहाँको अवस्थाबारे जानकारी होला भनेर सक्दो पहल के गरिरहनु भएको छ?
2: अब सर्वप्रथम त अब यो राष्ट्रिय विपदको रूपमा आएको जुन छ, अब आफ्नो प्रियजनहरू आफूभन्दा टाढा भएर सम्पर्क नहुँदाखेरि अवश्य पनि त्यसको पीड़ाहरू महसुस गर्न सकिन्छ, त्यसको एउटा मानवीय कुराहरू त छँदैछन् र त्यसका साथसाथै अहिले हामीलाई चाहिँ हौसला प्लस एउटा मोटिभेसनका कुराहरू हुन्छन् र आफूले गर्न सक्ने हरेक चाहिँ एउटा हामी सेक्युरिटी फोर्सको मात्र नभएर हरेक नागरिकले आफ्नो तहर तक्काबाट गर्न सक्ने परेको बेला राज्यलाई राष्ट्रलाई परेको बेलामा गर्न सक्ने सहयोगहरू आफूले आफ्नो लेभलबाट गर्न सक्ने सहयोगहरू चाहिँ उसमा चाहिँ हामी लाग्नुपर्छ भन्ने हाम्रो भनाइ। अब हामीले शिक्षा निकायको हिसाबले एउटा नेपाल परिवेशको हिसाबले हामी गर्ने एउटा पाटो त छँदैछ, त्यसको साथसाथै हरेक नागरिक जसलाई चाहिँ सूचनाहरू प्राप्त हुन्छ त्यसमा चाहिँ सम्बन्धित युनिटमा खबर गरिदिनु भयो भने हामीले तुरन्तै हाम्रो आफ्नो मेकानिजमबाट त्यसलाई ढालेर सम्बन्धित परिवारजनहरूमा आफन्तजनमा हामीले म्यासेजहरू पठाउनु पनि सहिलो हुन्थ्यो। र म अनुरोध चाहिँ के गर्न चाहन्छु भने चाहिँ यस्तो विपदको घडीमा सबभर सही इन्फर्मेसन त्यो फेक न्युजहरू अनि विभिन्न एआईहरूदेखि लिएर अलिकति घृणा फैलाउने खालका चाहिँ जुन आएका देखिन्छन् ठाउँ ठाउँमा त्यस्तो कुरोसम्म कुनै पनि हाम्रो यहाँको चाहिँ छैन र आइन्दा त्यस्तो किसिमको गलत सूचना सम्प्रेषण हुने खालकोहरूमा नलागिदिनु हुन पनि म अनुरोध गर्न चाहे मैले।
1: उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी सन्तोष सिंह राठौर भेरी खबरसँग कुरा गर्दै, रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 678 पुगेको छ, अझै 2500 जना जति सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 678 जनाको शव भेटिएको छ। सबैभन्दा बढ़ी जलविद्युत आयोजनामा कार्यरत 933 जना सम्पर्क विहीन रहेका छन् भने उनीहरूको खोजी भइरहेको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 7514 जनाको पनि उद्धार गरिएको छ। जलविद्युतको सुरुङबाट 279 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि 18,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। यसै गरी काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचारहत तथा डिस्चार्ज भएका घाइतेको संख्या पनि 140 रहेको नेपाल प्रहरीले जनाएको छ। धेरै खबरमा खबरहरूको सिलसिला अझै जारी नै छ। रेलाई भने यो विश्राम।
3: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ़ने गर्दछ, त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
4: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
3: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुटभित्र सर्प लुकेर बसेको हुन सक्छ, त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
4: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
3: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
4: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए पुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
3: सर्प देखेमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने।
4: गाउँ घरमा भुइँमा सुत्नु परेमा झोलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
3: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नु पर्छ।
4: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाव, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्, यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने।
3: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरूद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
4: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
3: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ।
4: दंश भएको अर्थात् टोकेको ठाउँलाई तल झारेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
3: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने।
4: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, झारफुक गर्नतिर समय खेर नफाल्ने।
3: नेपाल रेडियो सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
5: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
6: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरी सहित दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि, जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। हामीले अहिलेसम्म भोटेकोशी र त्रिशुली नदीको बाढ़ीका कारण सम्पर्कविहीन भएका मध्ये कर्णालीका 70 जना सम्पर्कमा, करिब 200 जना अझै सम्पर्कविहीन, बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 678 पुग्यो, 2500 भन्दा बढ़ीको उद्धार लगायतका खबर प्रस्तुत गर्यो।
0: अब बाँकी खबर, दैलेख र कालीकोटको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीय स्थल महाबु धाममा जनै पूर्णिमाका अवसरमा भव्य मेला लाग्ने गर्दछ। समुद्री सतहदेखि 4200 मिटर उचाइमा रहेको यो क्षेत्रको मेलामा भक्तजनहरूको बाक्लो सहभागिता रहेको छ। दैलेख, सुर्खेत, जाजरकोट, कालीकोट, जुम्ला, नेपालगंज लगायत तथा भारतबाट भारतमा बसोबास गर्ने नेपाली समेत दर्शन गर्न र पूजा आजाका लागि महाबु धाम पुगेका छन्। महाबु धाममा रहेको शिवलिङ्गको दर्शन गरेमा पाप नष्ट हुने र भाकल पुर्याउने धार्मिक विश्वास छ। महाबु लेकमा आचार्य ब्राह्मणका बोल्न नसक्ने छोरा भैँसी चराउन जाँदा ढुङ्गामाथि सुतेका बेला ढुङ्गा भित्रबाट केही उत्पन्न भएको देखेपछि खोतल त शिवलिङ्ग उत्पन्न भएको र भगवान शिवले बोल्न तथा वेद पढ्न सक्ने वरदान दिएको धार्मिक किम्वदन्ती रहेको छ। महाबुधाम मन्दिरका पुजारी रामानन्द काफ्रेले यो किम्वदन्ती करिब 200 वर्ष पुरानो भएको भन्दै त्यही समयदेखि प्रत्येक वर्ष जनै पूर्णिमाका अवसरमा 3 दिनसम्म मेला लाग्ने गरेको बताउनु भएको छ। मेला आज सकिँदैछ। महाबु लेकलाई नेपालकै सबैभन्दा उचाइमा रहेको धार्मिक स्थान समेत मानिएको छ।
1: कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको पहिलो महिनामा 4.25 करोड़ मात्र बजेट कार्यान्वयन गरेको छ। प्रदेश लेखा नियन्त्रकको कार्यालयले साउन महिनाभरि प्रदेश सरकारले जम्मा 3,76,95,000 रूपियाँ मात्रै खर्च गर्न सकेको जनाएको छ। चालू आर्थिक वर्षमा प्रदेश सरकारले 35,39,50,00,000 बजेट ल्याएकोमा 20,74,67,00,000 बजेट विकासतर्फ रहेको छ भने पहिलो महिनामा विकासतर्फ जम्मा 3,34,00,000 कार्यान्वयन भएको छ। तलब भत्तातर्फ चालुतर्फ 42,54,178 रूपियाँ खर्च भएको छ। पहिला विगतमा पहिलो महिनामा चालू आर्थिक वर्षमा कार्यान्वयनमा लैजानुपर्ने अधिकांश काम शुरू हुने गरेको भए पनि यसपटक सरकार गठनमा भएको ढिलाइका कारण त्यो काम भने प्रभावित भएको बताइएको छ। गत साउन 12 गते मुख्यमन्त्री बन्नुभएका मंगलबहादुर शाहीले गत बिहिबार मात्रै सरकारलाई पूर्णता दिनुभएको हो।
0: दैलेखको गुराँस गाउँपालिकाले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकका लागि 2,00,000 रूपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गुराँस गाउँपालिकाले गाउँपालिकाको विपद कोषमा जम्मा रहेको रकम मध्ये 2,00,000 रूपियाँ नेपाल सरकारको दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाएको हो। विपदका समयमा खोज उद्धार तथा तत्काल राहत वितरणमा टेवा पुगोस् भन्ने उद्देश्यले पालिकाले सहयोग गरेको जनाएको छ। यसै गरी कालीकोट जिल्लाको महाबै गाउँपालिकाले पनि बाढ़ी प्रभावितका लागि 2,00,000 सहयोग दिने घोषणा गरेको छ। गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बाढ़ीमा ज्यान गुमाएकाको सम्झनामा 1 दिन शोक विदा दिने निर्णय गरिएको पनि बताउनु भएको छ।
1: यस्तै भोटेकोशीको बाढ़ी प्रभावित नागरिकको उद्धार तथा राहत पुनस्थापनाका लागि सल्यानका 3 स्थानीय तहले पनि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्। कुमा गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी 2,50,000 रूपियाँ दिने निर्णय गरेको छ। यसै गरी त्रिवेणी गाउँपालिकाले राहतका लागि 1,50,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। त्रिवेणी गाउँपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको बैठकपछि सम्पर्कविहीन भएका आफ्ना 11 जना नागरिकको खोजीका लागि प्रभावित क्षेत्रमा टोली परिचालन गर्ने निर्णय समेत गरिएको छ। रोजगारीका सिलसिलामा रसुवा तथा नुवाकोटको त्रिशुली नदी आसपासका क्षेत्रमा गएका र बाढ़ीपछि सम्पर्कमा नआएका नागरिकको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतको नेतृत्वमा स्वास्थ्य कर्मी, कर्मचारी तथा प्रभावित परिवारका आफन्त सहितको टोली प्रभावित क्षेत्रमा जाने भएको छ। यस्तै बागचोर नगरपालिकाले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2,00,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। नगरपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको बैठकले बाढ़ीपछि सम्पर्कविहीन नगरवासी प्रमिला बुढाथोकी र आयुष खड्काको खोजी तथा उद्धारका लागि पहल गर्ने निर्णय गरेको छ। बागचोर 11 बाफु खोलामा भदौ 8 गते बाढ़ीले बगाउँदा मृत्यु भएका तथा घाइतेका परिवारलाई पनि आर्थिक सहायता उपलब्ध गराउने निर्णय समेत गरिएको नगरपालिकाले जनाएको छ। बर्सातका कारण क्षति भएका सड़क मर्मत तथा पहिरो हटाउने र विपदका कारण पूर्ण रूपमा घर क्षति भएका परिवारलाई नियमअनुसार आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
0: प्रभावित नागरिकको शीघ्र उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग पनि समन्वय र सहकार्य गर्न आग्रह गरिएको छ। यस्तै भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितको सहयोगका लागि नेपालगंजका विभिन्न मस्जिदमा 2,67,000 रूपियाँ सहयोग संकलन गरिएको छ। मुस्लिम अगुवा मेराज अहमद हिमालयले बाढ़ी तथा विपद प्रभावितको सुरक्षा उद्धार र सहजताको लागि सामूहिक प्रार्थना गरी राहत तथा उद्धारका लागि सहयोग रकम संकलन गरिएको बताउनु भएको छ।
1: धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
7: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
8: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
7: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
8: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
7: अन्कल सेवाहरू,
8: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
9: जीतपुर वाली, यह साल तो निश्चिंत हुई गवा गए।
10: हाँ, तब पतलिया याद करो तो जू डराए लागा था। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिलत रहा। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
9: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल गए।
11: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होत है, यही नाते बाढ़ से बचे खरती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे, सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
12: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बांके के साझेदारी में बर्दिया जिला में संचालन हुई रहा विपद पूर्व तैयारी उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।
13: लो आयो, ये आयो, ये आयो।
14: वही ना, बागे आयो तो ही। लो आयो, आयो बंद है जो उतर क्या आयो?
13: वो तो नहीं, रेडियो टाइगर आयो।
15: यो हो रेडियो टाइगर, 99.2 MHz। गर्जन ससना दही, बाग सही।
0: जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
16: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
0: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा, सुर्खेत।
17: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
6: रेडियो भेरी एफएम 98.6 2.7 MHz।
1: तपाईले सबैको मन छुने रेडियो, रेडियो भेरी

0: आगामी दिनमा थप 2 करोड़ रूपियाँ लगानी गरिने पनि योजना रहेको उहाँले बताउनु भएको छ। उद्घाटन गर्दै संस्थाका सल्लाहकार कमलराज रेग्मीले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै त्यसको प्रशोधन र बजारीकरणमा जोड़ दिनुपर्ने औल्याउनु भएको छ। सहकारीका अध्यक्ष खगेन्द्र प्रसाद भट्टराईले स्थानीय स्तरमा उत्पादन हुने रैथाने खाद्य वस्तुलाई व्यावसायिक रूपमा प्रवर्धन गर्ने उद्देश्यले खाद्य तथा उद्योग खाद्य उद्योग सञ्चालनमा ल्याइएको बताउनु भएको छ। भोली खबरको अन्तिममा अब लाग्ने एउटा खेल खबरतर्फ, कुशल भुर्तेलको शानदार अलराउण्ड प्रदर्शनका बावजुद पनि नेपाल ए अस्ट्रेलियामा जारी टप एण्ड T20 क्रिकेट श्रृंखलाको आफ्नो अन्तिम खेलमा भिक्टोरिया एकाडेमीसँग 1 विकेटको झिनो अन्तरले पराजित भएको छ। 143 रनको लक्ष्य भिक्टोरिया एकाडेमीले 20 ओभरमा 9 विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका लागि कुशल भुर्तेलले ब्याटिङसँगै बलिङमा पनि प्रभाव जमाए पनि हार टार्न सक्नु भएन। ब्याटिङतर्फ 90 रनको आक्रमक पारी खेल्नुभएका उहाँले बलिङमा पनि 4 ओभरमा 17 रन मात्र खर्चेर 3 विकेट लिए पनि जितका लागि पर्याप्त भएन। यस्तै युवराज खत्रीले पनि 4 ओभरमा 20 रन दिएर 3 विकेट लिनुभयो भने आकाश चन्दुले 1 विकेट लिनुभयो। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा 8 विकेट गुमाउँदै 142 रन बनाएको हो। ओपनर कुशल भुर्तेलले आक्रमक ब्याटिङ गर्दै 55 बलमा 90 रनको अभिजित इनिङ खेल्नुभयो। उहाँले 6 छक्का र 5 चौका प्रहार गर्नुभयो। कुशलले नेपालको इनिङलाई सम्हाल्दै एक्लै योगदान दिए पनि अन्य ब्याटरले भने प्रदर्शन गर्न नसक्दा नेपाली टोली पराजित हुन पुग्यो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुन गएलसम्मका मुख्य खबर फेरि एकपटक।
1: भोटेकोशी र त्रिशुली नदीको बाढ़ीका कारण सम्पर्कविहीन भएका मध्ये कर्णाली प्रदेशका 70 जना सम्पर्कमा करिब 200 जना अझै सम्पर्कविहीन।
0: दैलेख र कालीकोटको सिमानामा पर्ने महाबु धाममा मेलाको रौनक, हजारौं भक्तजन सहभागी।
1: कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको पहिलो महिनामा करिब 4.25 करोड़ रूपियाँ खर्च गर्यो।
0: र कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनका बावजुद नेपाल ए अस्ट्रेलियामा जारी टप एण्ड T20 क्रिकेटको आफ्नो अन्तिम खेलमा पनि पराजित। हवस् फेरीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै टेकराज केसी र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ, बाज छैन।
3: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
4: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको ईसीजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हाट जोड्नी तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसूति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0484-40-30-82।
5: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी छौ?
6: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
5: विजय सुनचाँदी पसलमा नै किन नि?
6: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
5: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
6: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका

0: साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुन्चादी पसल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98 83 858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: सन्जो, कहाँ हो के यति हतार हतारमा?
2: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
1: अरे अरे सपना, तिमी कता जान लागे कि?
3: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
1: ए रमेश, पर्ख न, कता हिँडेको के?
4: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाजाए पोमाडा से मैले नमन सपिङ सेन्टरमा जाइटु।
1: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
2: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
1: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98 570 29 017 र 98 570 33 582।
2: नमन सपिङ सेन्टर, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि। सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक भुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400463।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
0: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जन स्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिदी हुनुहुन्छ?
4: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
4: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
4: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1 घुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98-400-46-368।
5: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।

कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यस्त हुनेछ के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई तपाईँका राशिफल पञ्चाङ्ग लगायत विभिन्न कुराहरूको जानकारी र भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेको छु। हरेक दिन झैं आज पनि हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहनेछौ। हामी हरेक दिन तपाईँहरूको लागि हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने एउटा प्रयासमा हामी लागिरहनेछौ र हामी हरेक दिन झैं आज पनि तपाईँहरूको बारेमा विशेष चर्चा र विशेष परिचर्चाहरू गर्दै उपस्थित हुनेछौ अनि तपाईंलाई धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै पनि हामी उपस्थित रहनेछौ। कार्यक्रमको शुरूवाती चरणमा हुनुहुन्छ, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि ग्रह गोचरबाट

0: आजमिति 2083 साल भदौ 14 गते आइतबार तदनुसार ईस्वी सन् 2026 अगस्त 30 तारीख नेपाल सम्मति 1146 कुल्लागा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु भाद्र कृष्ण पक्ष आज सूर्योदयमा निकै नै पवित्र पावन दिन रहेको छ। द्वितीय तिथि यो भदौको कृष्ण पक्षको द्वितीय तिथि रहेको छ। 8:49 तला बिहान 9:13 उत्तर भाद्रपद नक्षत्र 57:05 पला 28:32 द्वितीयोग 3:43 पला भवकरण 38 रहनेछ भने आज आनन्द युगमा स्थिर योग रहनेछ। आजको दिन मानको समय 31:49 पला रहनेछ। बिहान सूर्योदय 5:42 जाँदा भयो। साँझ सूर्यास्त 6:25 जाँदा रहनेछ। आज रोपाई जात्रा पञ्चाङ्गमा उल्लेख गरेको छ। आज विशेष गरी जल विहार लेखेको छ। हरिसिद्धिमा ध्योपुखो मेला आजको पञ्चाङ्गबाट उल्लेख गरेको छ भने आज बैतडीमा देवलहाट सहस्रलिङ्ग धाम मेला पञ्चाङ्गमा उल्लेख छ। हामी जहाँ छौं जस्तो छौं हामी सनातन सभ्यतामा रमाउन सिकौं, सनातन सभ्यतामा हामी अडिग हुन सिकौं, सनातन सभ्यताबाट हामी अगाडि गुज्रिन सिक्यौं भने धेरै कुरामा सहज हुन्छ। अबको क्रममा ढिलो नगरिकन प्रस्तुत गर्छु ग्रह गोचर। सूर्य यतिखेर सिंह राशिमा रहनु भएको छ भने चन्द्रमाको अवस्था यतिखेर मीन राशिमा, मंगल यतिखेर मिथुन राशिमा, बुध ग्रह सिंह राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेतहरू भने देख्न सकिएको छ। अबको क्रममा भने तपाईँलाई जानकारी गराउँ, तपाईँको दिन कसरी बाधित हुन्छ, तपाईँको दिनहरूलाई कसरी अगाडि बढ़ाउन सकिन्छ, तपाईँका राशिले के भन्छन्, तपाईँका मेषादि बारो राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि दिन सुखद छ। मान सम्मानमा पनि वृद्धि रहनेछ भने आर्थिक कामहरूबाट सकारात्मक हुनेछ। मन परेका व्यक्तिहरूसँग भने राम्रो रहनेछ। उन्नति र प्रकृतिको लागि धेरै कुरामा राम्रो हुने खालका योगहरू देख्न सकिन्छन्। मन परेका व्यक्तिहरूसँग भेटघाट हुनेछ। कार्य सफलताहरू राम्रा छन् भने आजको दिनमा गर्दै आएका हरेक कामबाट पनि सफलता राशिमा संकेत देख्न सकिन्छ। मिथुन राशि हुनेको लागि आजको दिनमा मान सम्मानमा वृद्धि रहनेछ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाहरू राम्रो छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज आजको राशि मिथुन राशिबाट संकेत छ। लग्नमा बृहस्पति छन्। धार्मिक क्षेत्रमा मन जान सक्छ। आजको दिनमा सहयोगी मनहरू हुन सक्छन्। आजको दिन तपाईँको लागि अरूको सहयोगमा, अरूको उद्धारमा, अरूको दुःखमा आफू साथ दिने सम्बन्धीको काममा दिन व्यापित राशि कर्कटलाई संकेत छ। अलिकति चोटपटक भइरहन सक्छ। अलि दुःखद खबरहरू सुन्न पर्ने खालको सम्भावना राशिमा संकेत देखिएको छ भने अधुरा कामहरू आज अधुरै रहनेछन्। आजको दिन तपाईँको लागि त्यति धेरै उत्कृष्ट दिन देखिएको छैन। सावधानीका साथ अगाडि बढ्नु शुभ हुन्छ। कन्या राशि हुनेको लागि आज मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको योग राम्रो छ। आजको दिनबाट तपाईँको लागि निकै सक्षम व्यक्तिहरूसँग भेटघाट पनि रहनेछ भने उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज आजको राशिबाट कन्या राशिमा संकेतहरू राशिबाट देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन कुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेलीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय, भरतपुर चितवन, मोबाइल 9845 97 98 141 3742 6।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: मन असाध्य हल्का रहनेछ, शुभ समाचार सुन्न पाउँदा मन भने आनन्दमा रहनेछ। काममा अलिकति केही अप्ठ्यार स्थितिहरू आइहाले पनि साथीभाइको सल्लाह आफन्तहरूको साथले गर्दा मन असाध्य अगाडि बढ़िरहनेछ। काममा रूकावट नभइकन सम्पादन भने हुनेछ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि रहन सक्ने सम्भावनाको योग छ। मन आजको दिनबाट निकै नै प्रसन्न रहनेछ भने गर्दै आएका हरेक कामबाट सफलता राशिमा संकेत छ। तपाईँको लागि राम्रो हल्का अवसरहरू जुट्ने योगहरू देख्न सकिन्छ। मान सम्मानमा पनि वृद्धि रहनेछ। नबनेका कामहरू बन्दै जाने खालका योग पनि राशिमा संकेत छ। मान सम्मानमा वृद्धि हुने आजको युगहरूमा संकेत देखिएको छ भने काममा सफलता मिल्नेछ। मान सम्मानमा पनि वृद्धि रहनुको साथसाथमा इष्टमित्रहरूले पनि साथ दिने योग राशि मकरलाई संकेत देख्न सकिन्छ। तेस्रो भावको चन्द्रमा पराक्रमिक बन्दै जाने योग छ। आजको दिनबाट तपाईँको लागि अलिकति केही हल्का रहनेछ। चन्द्रमाको गति धनस्थामा जाँदा आर्थिक क्षेत्र प्रसन्न रहनेछ। मान सम्मानमा पनि वृद्धि रहनेछ भने नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको योग आजको राशिबाट संकेत कुम्भ राशिलाई देख्न सकिने योगहरू राशिमा रहेका छन्। मान सम्मानमा वृद्धि रहनेछ भने आर्थिकता ताकेका कामहरूबाट सहज हुनेछ। मन अति रञ्जित रहन सक्ने योगहरू रहेका छन्। मन भकारिन सक्छ। आज घटनाहरू अलिकति लग्नमा चन्द्रमा भए तापनि शनिसँग भएकोले गर्दा अलिकति केही कामहरूबाट असहज हुन सक्ने योगहरू पनि राशिबाट संकेत ग्रहमा मीन राशिबाट संकेत छ।
1: के तपाईँ हो वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय, भरतपुर चितवन, मोबाइल 98453 97 98 158 3742 6।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विषय जानकारीहरू भनिदिने प्रयासमा लागिरहेको छु। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेको छु। यतिखेर हामी नेपालभरबाट एकै साथ तपाईँसँग बजिरहेका छौं, सुन्दै हुनुहुन्छ ठाउँ ठाउँबाट। तपाईँका पनि केही जिज्ञासा होलान् छन् भने तपाईँ राख्न सक्नुहुनेछ र हामीसँग भएका विभिन्न जानकारीहरू दिने एउटा प्रयास गरिरहनु भएको छ। हामी हरेक दिन आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा अनि परिचर्चाहरू भने गर्ने प्रयासमा छौं। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरुजी।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म सिन्धुलीबाट सुशीला अधिकारी बोलेको।
0: सुशीलाजी, कुन ठाउँमा हुनुहुन्छ तपाईँले सिन्धुलीको?
1: सिन्धुलीको यो कमलामाई वडा नम्बर 5
0: भनेको। यो कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँ?
1: रेडियो विजय किल्ला।
0: रेडियो विजय किल्लामा सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: गुरु, म मेरो छोराको बारेमा हेर्न चाहन्छु।
0: छोराको साल महिना गते समय भनेर त
1: 2053
0: हजुर
1: माघ 28 गते
0: हजुर
1: बिहान 7:20
0: 7:20 कुन जिल्लामा भयो जन्म?
1: सिन्धुली जिल्ला।
0: के बारको जन्म हो?
1: सोमबार।
0: सोमबार तपाईँको को हरियो मान्छे?
1: छोरो।
0: छोरा। राशिको नाम दयाराम नाम आउँछ, कुम्भ राशि हुन्छ, तृतीयको दिनमा जन्म भएको छ, काल सर्पयोग र 8 हजुर।
1: कुन राशि भन्नुभयो हजुरले? कुन राशि भन्नुभयो?
0: कुम्भ राशि हुन्छ।
1: के दबाट नाम आउँछ?
0: हजुर, दयाराम, दाताराम। के नाम छ
1: उसको? चाहिँ यस्तो भएको थियो गुरु, यहाँ निवारण गर्नुहुने गुरुले चाहिँ दबिराम भन्नुभएको थियो।
0: हजुर,
1: दिनलाई
0: हजुर
1: दिनानाथ भन्नु थाल्यो, अनि मैले टिकन पनि बनाउन लाएको थिएँ अहिले अगाडि पहिल्यै, अनि उहाँ गुरुले चाहिँ दिनानाथ भन्नुभएको थियो।
0: दुईटै नाम बिग्रियो।

0: नगरेको खण्डमा धेरै कुरामा समस्याहरू आउन सक्ने योग छ, होइन? अलिकति ग्रहहरू बिग्रेका छन्, ग्रहलाई शान्तिहरू गर्ने, ग्रहलाई पूजापाठहरू गर्ने गर्नुहोला। अब यो ठिक यही बेला संकटा ग्रह अनि अहिलेसम्म चलिरहन्छ, अब एक दुई महिनापछि ग्रह सकिन्छ माघ पछाडि। अरू कुरामा ठिक छन्, कालसर्प योग र मांगलिक दोष दुईटा योगको चाहिँ मजाले शान्ति गर्नुपर्छ अनि पूजापाठहरू गर्नुपर्छ अनि बल्ला राम्रो हुन्छ है। लग्नमा चन्द्रमा भएको मान्छे देश विदेश घुम्ने पैसा कमाउने राम्रै गर्छन्, आँचिनु पर्दैन, तर विवाह गर्दा अलिकति गाह्रो र कालसर्पले धेरै कुरामा संघर्ष गराउनुपर्छ क्या।
1: यसको
0: आँखसँग यस्तो कालसर्प युग भन्दा पनि आँखसँग विवाह गर्यो भने मांगलिक शान्ति हुन्छ होइन, अनि मांगलिक शान्ति गरेपछि बिहामा केही कुरामा शुभ हुन्छ। अथवा यो कालसर्प युगको शान्ति गर्न चाहिँ निकै खर्च लाग्छ, अनि यसलाई अहिले सुरुमा औठीहरू लाउने, कवचहरू लाउने, सुनको सर्प बनाएर पञ्चमी तिथिमा गएर खोलाको तीरमा गएर चाहिँ विशेष गरी पूजापाठहरू गर्नुपर्छ है। त्यही भएको भएर यसलाई तपाईँले विशेष ध्यान दिनु है त।
1: अनि रोजगारी अनि बाबुआमासँगको सम्बन्ध अनि त्यस पछाडि घरको वास्तु यति भन्नु मिल्छ गुरु
0: ध्यान यस्तो छ, अब वास्तुहरू पनि राम्रै छ, बुवा आमासँगको सम्बन्ध पनि ठिक छ, त्यस्तो नराम्रो छैन नि, तर ग्रहहरू चाहिँ बिग्रिएका छन्, विशेष ध्यान दिनुपर्छ कि।
1: स्वास्थ्यको लागि पनि असर गर्छ होला होइन गुरु यस्तो
0: ग्रहहरूले? यो कालसर्पले अलिकति असर गर्छ है। नवग्रह शान्ति गराउँ हुँदैन कि, यसलाई कालसर्प युगको शान्ति गर्नुपर्छ, अनि यसले चाहिँ ग्रह शान्तिहरू गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है। हजुर, छुट्टिन्छ, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र विशेष गरी भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जानकारीहरू हामी दिने एउटा प्रयास गरिरहेका छौँ र हामी हरेक दिन तपाईँहरूलाई नै जानकारी दिएर हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागि नै रहन्छौँ। हामी धेरैभन्दा धेरै जानकारीहरू तपाईँलाई दिइरहेका छौँ, सम्पर्कमा आएर आफ्नो जिज्ञासाहरू तपाईँ राख्न सक्नुहुनेछ र हामीसँग भएका विशेष जिज्ञासाहरूको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गरिरहन्छौँ। यतिखेर कोही जिज्ञासु फेर पनि हुनुहुन्छ, राधे श्याम हजुर, ए प्रभु, राधे राधे हजुर। कोही हुनुहुन्थ्यो तर रेडियोको भोलम निकै ठुलो भयो, ध्यान दिनुहोला, रेडियोको भोलमलाई तपाईँले सानो गर्न सक्नु भएन भने त्यहाँबाट पनि फोनहरू डिस्कनेक्ट हुन सक्छ है। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गति र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौँ। यतिखेर कोही हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: हजुर, मैले दार्चुला जिल्लाको मार्मा गाउँपालिकाबाट म पदम विष्ट बोल्दैछु गुरु।
0: मार्मामा हुनुहुन्छ पदमजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ त्यहाँबाट? लेखुलेखबाट सुन्दै हुनुहुन्छ, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो सालाको छोराको बारेमा हेर्ने।
0: सालाको छोराको बारेमा, साल महिना गते समय भनिदिनु त।
2: 2083 साल जेठ महिनाको 22 गते शुक्रबार राति होइन पिसिक भयो लेखेको छ मैले होइन त फेरि भन्छ 2083 साल जेठ महिनाको 22 गते शुक्रबारको राति
0: हजुर
2: शनिबारको बिहान निबेला 4:36 जाँदा बैतडी जिल्लामा गुरु
0: 4:36 जाँदा बैतडी जिल्लामा
2: हजुर
0: को अरे मान्छे?
2: मेरो सालाको छोरा हो गुरु।
0: उहाँको नाम चाहिँ गणेश नाम आउँछ, मकर राशि हुन्छ, लग्नमा सूर्य छ, बाह्र मांगलिक छ, अहिले ग्रह हेर्नै पर्दा ठ्याक्कै पिङ्गला भन्ने ग्रह छ, सूर्यको स्वामी हो, सूर्यको पत्नी हो पिङ्गला, यसले खासै असर पार्दैन, राम्रै छ, बच्चाले गरेका चिसो भन्दा पनि तातो योबाट बढी 2 वर्षसम्म ज्वरो आउने, बढी शरीर तात्ने सम्बन्धीको एकदम समस्याहरू हुन सक्छ, अरू कुरामा केही छैन, आँचिनु पर्दैन है।
2: वास्तुहरू
0: सबै राम्रो छ, बुवा आमासँग सबै

0: र ठिक छ, अहिले सानो बच्चाको धेरै हेर्ने कुरा भएन, दुई वर्षसम्म तातो चिजबाट करेन्ट आगो भात के हुन्छ खाना पकाउने ग्यासहरूबाट होइन पानी उम्लिरहेको पानी चिया दुधहरूबाट एकदम जोगाउनु होला, अरू सब कुरा ठिक हुन्छ अहिले छुट्यौँ। राधे राधे।
1: हजुर त्यो हजुरले त्यो मकर राशिको के नाम भन्नुभयो?
0: गणेश नाम आउँछ भने मैले गणेश गंगा प्रसाद गायत्री प्रसाद यस्तो नाम राख्नु होला है। विशेष गरी चाहिँ चिना कोर्ने बेला एकदम ध्यान दिनुपर्छ क्या है। हुन्छ, दिउँसो सम्पर्कमा रहनु होला, अहिले छुट्टिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा छौँ। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईँहरूसँग भएका विशेष कुराहरूलाई हामी तपाईँको साथमा जोड्ने प्रयासमा छौँ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ भनेर मलाई इशारा प्राप्त भइरहेको छ, कहाँदेखि को आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राजेश श्याम हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? हजुरको आवाजमा घ्या भन्ने स्वा गर्ने पो आयो त, के भयो, कहाँ हुनुहुन्छ अहिले, कुन ठाउँमा रे? केही आवाजै आएन हजुर, फेरि भनिदिनु त एकचोटि, सम्भावना एकदम गाह्रो छ तपाईँसँग कुराकानी गर्न। हामीले उहाँको फोनमा आवाज धेरै समस्या आएको कारणले गर्दा फोनलाई सम्बन्ध विच्छेद गरिसकेका छौँ। फेरि पनि कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर। ए प्रभु, राधे राधे भन्दै थिएँ, उहाँको पनि आवाजै ठुलो आएर होला, फोन डिस्कनेक्ट भएको छ। मैले धेरैचोटि तपाईँहरूलाई अनुरोध गरेको छु, तपाईँहरूले हामीलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीगत विशेष गरी धेरैभन्दा धेरै हामी तपाईँलाई जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौँ। हामी तपाईँहरूसँग भएका भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याहरूको समाधानको लागि हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नेछौँ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे गुरु, जय श्री राधे।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ?
1: म कालीकोट जिल्लाबाट जयलक्ष्मी आचार्य।
0: कालीकोटबाट जय लक्ष्मी आचार्य बोल्दै हुनुहुन्छ, कुन ठाउँमा हुनुहुन्छ कालीकोटको यतिखेर तपाईँ?
1: कालीकोट शुभकालिका गाउँपालिका छ।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले?
1: रेडियो नयाँ कर्णाली।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
1: अहिले मेरो छोराको गुरु।
0: साल महिना गति समय भनिदिनु।
1: 2066 साल असार महिना 13 गते शनिबार मध्याह्नको 12:05 गुरु कालीकोट जिल्लामा।
0: छोरा हो तपाईँको?
1: हजुर, मेरो छोरा।
0: छोराको लागि राशिको नाम मेघनाथ नाम आउँछ, सिंह राशि हुन्छ, के नाम के राशि अनि गर्नु भएको छ?
1: मेवालाल गुरु।
0: मेवालाल, ल ठिक छ, मेवालाल सेवा गरे मेवा मिल्छ होइन, ठिकै छ। मेवालाल नाम आउँछ, सिंह राशि हुन्छ, यतिखेर छोराको लागि विशेष गरी हेर्नुपर्ने पढाइ हो, पढाइमै कमजोरी देखिन्छ, आठो माङ्गलिक छ, अलि मान्छे एकदम नक्कल नक्कली खालको, बोली असाध्य मिठो भएको है, हेर्दाखेरि हेन्सम हेन्सम परेको हुन्छ होइन त?
1: हजुर,
0: अलिकति ग्रहमा दोष परेको छ अहिले, यो ग्रहलाई शान्तिहरू गराउनु पर्छ, ग्रहको पूजा पाठहरू गर्नुपर्छ, यो अलिकति ग्रह बिग्रिया छ अहिले, अब यो 18-26 संकटाको दशा है, यसलाई राम्रोसँग शान्तिहरू गर्ने, राम्रोसँग पूजा पाठहरू गर्ने गर्नु, विशेष गरी विद्यास्थानमा राहु भन्ने ग्रह छ, राहु भन्ने ग्रहले धेरै कुरामा समस्याहरू पार्छ है। अरू के छ विशेष जिज्ञासा चाहिँ?
1: अरू आमा बुवासँगको सम्बन्ध अनि पितृदोष, घरको वास्तु, उसको शुभ रङ शुभ अङ्क।
0: पितृदोष पनि छैन, घरमा आमा बुवासँग राम्रो छ, बोली पनि मिठो छ, भोलि पढाइमा चाहिँ अलिकति कमजोरी देखियो, दुई अङ्क राम्रो हुन्छ, रातो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, यति छुट्टिन्छु। राधे राधे।
1: गुरुदेव
0: हजुर,
1: अनि बाबुको लागि कसरी कहिले शान्ति गर्ने बताइदिनु न।
0: गुरुबाहरूसँग सल्लाह गरौँ न, अब हामीले यहाँबाट यति यिनी गते गर भन्न त हामीले भएन नि त।
1: नै कुन महिना मेरो घरमा जुठो परेको छ, त्यो भएर कुन महिनामा गरौँ ला भने।
0: अब हजुरको जुठो फेरि गाउँमा कोही मान्छे बिते पनि जुठो बार्नु पर्छ, समझेछ नि हजुर? कहाँ को तपाईँको को बित्नु भएको छ अहिले?
1: मेरो माइला ससुराकी बुहारी हुन् देउरानी मेरी, आज 5 दिन भयो।
0: ए
1: अनि त्यो भएर कहिले गराउने हो?
0: त अब 13 दिन पछाडि मात्रै गर्न मिल्छ, अहिले गर्न मिलेन, 13 दिन पछाडि गुरुहरूसँग सल्लाह गर्न मिलिहाल्छ है।
1: राहु गराएको भन्नुभयो गुरु?
0: मैले राहु भनेकै छैन नि, यस्तो मान्छेलाई यो वर्षलाई संकटहरूको शान्ति गर्ने, नवग्रहको पूजाहरू गर्ने गर्दा राम्रो हुन्छ है।
1: हुन्छ गुरु, जय श्री राधे, जय श्री राधे, जय श्री राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो हामीसँग आफ्नो जिज्ञासा राख्न सक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा तपाईँसँग कुराकानी गर्दै आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयासमा लागिरहेका छौँ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौँ। लामो समयदेखि हामी तपाईँसँग भएका विभिन्न जानकारी र तपाईँसँगका विशेष कुराहरूलाई हामी जोड्ने एउटा प्रयासमा लागिरहेका छौँ। अहिले भने कार्यक्रम एकैछिन विश्राम लिन्छु, विश्राम पछि उपस्थित हुन्छ, हामी सँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नछुटाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेलीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73601।
3: नमस्ते, संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अ तपाई सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयासमा लागिरहेका छौं। निरन्तर हामी तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं। कोही जिज्ञासु हाम्रो लाइनमा यतिखेर आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु, आज सम्झेर दुईचोटि फोन लाग्यो, म अघिकै हुँ तर कहाँ त छोराको सोध्न मिल्छ गुरु
0: कहाँ? अब अघि के भन्नु, नाम त भन्नु पर्यो नि।
1: सुशीला अधिकारी अनि सिन्धुलीबाट अघि जेठो छोराको सोधेको गुरु, अर्को
0: जेठो छोराको सोध्नु भएको थियो, अब कान्छो छोराको सोध्नु पर्यो होइन? अहिले अहिले कुन ठाउँमा हुनुहुन्छ र तपाईँ? सिन्धुली फोन गरेपछि त पालो आइहाल्दो रहेछ नि होइन? लु भन्नु त, साल महिनाको त्यो समय कान्छो छोराको
1: 2062 साल माघ 7 गते
0: 62 सालको माघ महिनाको शुक्रबार दिउँसोको 3:45 हो। दिउँसोको 3:45 कुन जिल्लामा भयो जन्म चाहिँ? सिन्धुली जिल्लामा। राष्ट्रको नाम चाहिँ पुष्पराज हो।
1: नुवारङको नाम
0: गुरु हजुर, यहाँ त फरक थियो नुवारङमा त के थियो भन्नु त? त्यो पेट तिरेको सडानन्द भनेर भन्नुभएको गुरुले पुष पुष हस्ता राख्नु भयो होला। दोस्रो पावन नाम राख्नु भएछ, तर पहिलो पावन नाम जो पुष्पराज, कन्या राशि हुन्छ, षष्ठी तिथिमा जन्म भएको छ, लग्न मिथुन, बोली राम्रो, भाग्य राम्रो, विद्यामा राम्रो, अहिले राहु भन्ने कुरा चलाएको छ, 32 वर्षसम्म राहु छ। राहुको सामान्य एकचोटि शान्ति गर्नुहोला। आमालाई रोगी देखायो, आमालाई पेटको समस्या देखायो, आमा र बुबाको अलिक झगडा परिरहने खालको माहौल देखायो, अथवा दुईटा बिहेको सम्भावना देखायो बाबा आमाको, के छ अहिले समस्या भन्नु त?
1: होइन त्यस्तो त छैन गुरु, हाम्रो त
0: राम्रै छ,
1: राम्रो छ।
0: दुईटा बिहे होइन नि पक्का?
1: होइन होइन,
0: अलिकति ग्रहमा दोषहरू परेका छन्। राहुको शान्तिहरू गराउनु, चन्द्र ग्रहण युगको शान्तिहरू गराउनु राम्रो हुन्छ है।
1: हजुर, अनि यो पढाइ यो रोजगारीको लागि देश वा विदेश के राम्रो?
0: यो मान्छेले यस्तो मान्छेले कहाँ सरकारी खान्छ? यो मान्छे ठुलो मान्छे बन्ने मान्छे, नेपालमै खान चाह्यो भने त खान्छन् नै, तर चाहँदैनन्, उसको ठुलो इच्छा छ, संसारै म जितेर आउँछु भन्ने खालको मान्छे हो, साहसी छन् मान्छे, काम पनि पुरा हुन्छ। अहिले अलिकति राहु भन्ने ग्रहको शान्ति गराउनु, राहुको शान्ति गराइसकेपछि राम्रो हुन्छ, विवाह राम्रो हुन्छ, परिवारसँग राम्रो हुन्छ। अलिकति आमालाई रोगी देखाउँछ, पेट सम्बन्धीको समस्या, अलिकति बुवा र आमाको समस्या, थोरै झगडा पर्ने खालको युग देखिन्छ। कति कुराहरू यो अब हजुरको बाट पनि थाहा हुन सक्छ होइन?
1: नभएदेखि राम्रो
0: हुन्छ, ठिक छ। अरू के छ विशेष?
1: उसको अब स्वास्थ्यलाई एकचोटि के छ, स्वास्थ्य अवस्था कस्तो हुन्छ?
0: स्वास्थ्य अवस्थामा त्यस्तो नराम्रो छैन, चिसोबाट जोगाउनु पर्छ, किनकि चन्द्र ग्रहण युग लागेको छ नि त।
1: हजुर,
0: अनि अलिकति ग्रहमा दोषहरू छ, अरू सबै कुरामा ठिक छ है
1: गुरु? यो ग्रहको दोष चाहिँ नवग्रहबाटै हुन्छ उसको चाहिँ?
0: यो मान्छेको त राहु यस्तो हुन्छ क्या, यो बच्चालाई महामृत्युञ्जय जप पनि गर्नुपर्छ, राहुको 18,000 जप गर्नुपर्छ, चन्द्र ग्रहण युगको शान्ति, रुद्री चण्डी पाठ, शान्तिका दया पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: हुन्छ गुरु,
0: हैन अहिले छुट्यौं। राधे राधे।
1: राधे राधे गुरु।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयास गरिरहेका छौं। कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ?
2: राधे
0: श्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? प्रभु देउता
2: कैलालीदेखि मान बहादुर भट्टी।
0: मान बहादुरजी कुन ठाउँमा हुनुहुन्छ यतिखेर? कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? अनि अस्ति तपाईँको तिरको एकजना मान्छेले तपाईँको तिर ब्राह्मण हुनुहुन्न, जनाई अभिमन्त्रित गर्न पाइँदैन भन्ने खबर गर्मा थियो हो र?
2: ब्राह्मण छैनन् गुरु यहाँ.
0: हजुर कि गाउँमा हो, अस्ति पनि फोन भएको?
2: नै मेरो गाउँ होइन, ऊ मनेल गाउँपालिका हो, यो मेरो सिडी गाउँपालिका हो.
0: हजुरको तिर पनि ब्राह्मणै हुनुहुन्न कोही पनि?
2: हाम्रो ब्राह्मण छैनन् गुरु, तराईतिर सब तराई सरेर छन्, हामी पहाडमा छ.
0: हजुर अनि त्यहाँबाट तपाईँको ब्राह्मण गुरुहरू अस्ति जनाई अभिमन्त्रित गरेर लिएर आउनुभयो कि भएन?
2: खै आउनुभयो छैन, यता त हाम्रो ब्राह्मण छैनन् हजुर.
0: ए अनि अस्ति हातमा डोरो बाँध्नु भएन?
2: नै नै काग डोरो बाँध्नु, यहाँ ब्राह्मणै आउँदैन, यहाँ पहाड छ, गाडी आउँदैन, अहिले पनि बाटो बिग्रेको छ.
0: कति घर हुनुहुन्छ तपाईँको गाउँमा?
2: यहाँ धेरै धेरै टाढा पर्छ, तल तराईबाट माथि पहाडमा आउनुलाई बाटो अझै बाटो खराब भएको छ.
0: हिँडेर कति घन्टा लाग्छ?
2: हिँडेर लाग्छ दिनभरि, दिनभरि लाग्छ, दिनभरि
0: दिनभरि हिँड्नुपर्छ है?
2: हजुर
0: ल ठिक छ. अहिले कार्यक्रममा आउनुभयो, रेडियो सुन्दै हुनुहुन्छ है?
2: हजुर सुन्दैछु.
0: कुन रेडियो बस्छ तपाईँको गाउँमा?
2: बडी केदार.
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: अहिले मेरो नातिनीको बारेमा हेर्छु गुरु.
0: नातिनीको साल महिना गते समय भन्नु त?
2: 2083 साउन महिना 22 गते राति 1:48
0: हजुर
2: कैलाली जिल्ला.
0: के बारको राति, के बारको बिहान हो?
2: शुक्रबारको राति, शनिबारको बिहान.
0: कति गते राति, कति गते बिहान हो?
2: 22 गते राति, 23 गते बिहान.
0: तपाईँको नातिनीको नाम चाहिँ बाल कुमारी नाम आउँछ, वृष राशि हुन्छ, दशमीको दिनमा जन्म भएको रहेछ है?
2: हजुर
0: ठिक छ. चिना त्यस्तो नराम्रो छैन, चन्द्रमाको दशा चलिरहेको छ अहिले, जन्मैबाट सामान्य चिसोबाट खोकीहरूबाट निमोनियाहरूबाट जोगाउने प्रयत्न गर्नु अरू कुरामा ठिक छ. भोलिको दिनमा पढाइ लेखाइ आमा बुवासँगको सम्बन्ध राम्रै हुन्छ, भाग्यमाने हुन्छ है?
2: हजुर
0: नर्स सम्बन्धी पढाउनु पर्छ पछि. हजुर
2: आमा बुवाको सम्बन्ध कस्तो छ?
0: आमा बुवासँगको सम्बन्ध ठिक छ मैले भने त, राम्रै हुन्छ, त्यस्तो नराम्रो देखिँदैन एउटा है. घरको वास्तु पनि ठिकै छ, नराम्रो छैन, ग्रह त्यस्तो बिग्रेको ग्रह छैन, राजनीतिक ग्रह छ, बृहस्पति उच्च छ, लग्नमा चन्द्रमा उच्च छ, एकदम राम्रो र भाग्यमानी छोरीको चिना हो है त.
2: हजुर
0: अब अहिले मैले मात्र नाम जुराएँ, सामान्य हेरे, अब यो सानो बच्चालाई हेर्ने यस्तै हो, विशेष गरी स्वास्थ्य हेर्नुपर्छ, स्वास्थ्यमा ठिकै हुन्छ, अलिकति कहिलेकाहीँ निमोनियाहरूबाट चाहिँ बचाउनै पर्छ, अरू कुरामा ठिक छ, आत्तिनु पर्दैन. राधे राधे.
2: राधे राधे गुरु.
0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हुनुहुन्छ, हामी हरेक दिन तपाईँहरूसँग भएका विशेष गरी तपाईँहरूको बारेमा जानकारी दिने र तपाईँहरूसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने म प्रयास गरिरहेको छु. एउटा कुरो भनिदिनु पर्यो रेडियोबाट भन्दै हुनुहुन्छ, आज पनि फेरि अस्ति जुन खोलाबाट भोटे खोसी खोला बढेर आएको थियो रसुवा हुँदै, त्यही खोला आज पनि ठूलो बाढी उता माथिको ड्याम फुटेर आएको छ भन्ने खबर आएर हामीलाई यतिखेर चितवन जिल्ला प्रशासनले पनि यता मुगलिन नारायणघाट सडक खण्ड काठमाडौँ पोखरा जाने बाटाहरूको गाडी यहाँ स्थगित गरेर आपदादेखि यता स्थगित गरेको जानकारी भर्खरै पनि हामीलाई प्राप्त भएको छ. तपाईँहरूको आफन्तहरू हुनुहुन्छ, अब हेर्नुहोस् यो विपत्तिको बेला झन् विपत्ति परेको छ, पहिलेको जस्तो अब मानवीय क्षति त नहोला अब, किनभने यो बाढी आएको बेलामा यसै पनि अब अहिले आत्तिरहनु भएको छ, तथापि अझै पनि धेरै कुराहरूमा बाढी ठुलो आउँदै गर्दा भएका जग्गा जमिन घरहरू अलिअलि बाँकी भएका पनि बा फेरि तपाईँ लाने कि भने डरा मरण छ. तपाईँहरू यात्रा गर्दै हुनुहुन्छ भने एकदम स्थिर भएर हिँड्नुहोला, एकदम शान्त भएर घरमा रहनुहोला, अलि बार कतै जानु पर्यो भने एकदम बुझेर मात्र अगाडि बढ्नको लागि अनुरोध गर्छु. कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर.
3: राधे राधे गुरु.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
3: म शङ्खुवासभाबाट गुरु.
0: शङ्खुवासभाबाट, शङ्खुवासभाको कुन गाउँमा हुनुहुन्छ तपाईँ?
3: म भन्जाङ.
0: भन्ज्याङ भनेको कहाँ पर्यो कुन पालिका पर्यो ए माने भन्ज्याङ माथितिरपट्टि होइन ठुलो ढुङ्गादेखि यतापट्टि के हो हजुरको नाम
3: मेरो डम्बर बहादुर महते
0: डम्बर बहादुरजी बोल्दै हुनुहुन्छ अनि रेडियो सुन्दै हुनुहुन्छ कि सुन्नु भएको छैन अहिले कार्यक्रममा आउनु भएको छ अनि कसको बारेमा हेर्न चाहनुहुन्छ साल महिना गते समय भन्नु त
3: 2080 साल कार्तिक छ गते
0: हजुर
3: सोमबारको राति मङ्गलबारको बिहान 12:26
0: 12:26
3: हजुर
0: बिहान कि दिउँसो
3: होइन राति
0: राति कुन जिल्लामा भयो जन्म के बारको राति के बारको बिहान भयो
3: सोमबारको राति मङ्गलबारको बिहान
0: मङ्गलबार होइन मङ्गलबार कति राम्रो छ नामै मङ्गल छ तपाईँहरू बिगाएर मङ्गल मङ्गल भन्नुहुन्छ है कति कतिको राति कति कतिको बिहान
3: अगस्तको राति 7 गतेको बिहान
0: छोरा हो
3: छोरी
0: गीता नाम आउँछ मकर राशि हुन्छ त्यहाँ पण्डितजीहरूले नाम केही राख्नु भएको छ नारायणहरू गर्ने परम्परा छ कि छैन
3: सबैले नै राखिदिनु भएको
0: हो ए मैले राखेको नाम गीतै भने
3: हो
0: मैले आइतबारको व्रत बस्नुपर्छ भने आजदेखि है
3: हजुर
0: पहिले भनेको थिइनँ होला नाम मात्रै गरे होइन अहिले छोरीको लागि त्यस्तो नराम्रो ग्रहहरू छैन 4 वर्ष पछाडि राहु गरेर चल्छन् अहिले त्यस्तो आत्तिनु पर्दैन पछि गएर नक्कली हुन्छन् चौथो माङ्गलिक रहेछ अरू कुरामा ठिक छ पठन पाठनमा पनि सुबै हुन्छ 4 वर्ष पछाडि अलिकति बिग्रिन सक्छ राहु भन्ने ग्रहको शान्तिहरू 4 वर्ष पछाडि गराउनु अहिले त्यस्तो आत्तिनु पर्ने ग्रहहरू छैन बाबाको घरको मालिक मङ्गल हो मङ्गल गएर आमाको घरमा गएर विराजमान छ सूर्य निछुँदा बाबाको हड्डीमा समस्या टाउको दुख्ने समस्या हुन्छ के छ है अब आफ्नो पनि चिनाएर हेराएर केही यसो उपायहरू गर्दै गर्नु ग्रह शान्ति पूजा पाठहरू गर्दै गर्नु होला राम्रो हुन्छ आइतबार घरमा सधैँभरि सबैले लसुन प्याज माछा मासु नखानु होला छोरीको आयु असाध्य लामो छ हात्तिनु पर्ने ग्रह छैन अहिले त्यस्तो धेरै हेराउनु पर्दैन है केही छ अरू मनमा केही छ पढाइको लागि राम्रै छ नराम्रो छैन ग्रहहरू ठिकै छ
3: रङ
0: दुई अङ्क राम्रो हुन्छ सबैभन्दा राम्रो कालो रङ राम्रो हुन्छ दक्षिण दिशा राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे वास्तुको लागि घरमा आगो बाल्ने ठाउँमा मिलेको छैन दक्षिण पश्चिममा छ अरे त्यही चाहिँ मिल्दैन राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी हामी तपाईँहरूलाई दिँदै आइरहेका छौँ र हामी तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने एउटा प्रयासमा लागिरहेका छौँ हामी यतिखेर प्रत्यक्ष रूपमा तपाईँसँग भएका विशेष गरी धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँलाई अगाडि बढाउनेछौँ प्रत्यक्ष रूपमा हामीसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँसँग रहनेछौँ र आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारीहरू हामी दिने एउटा प्रयासमा लागिरहेका छौँ यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु को हुनुहुन्छ अनि कहाँदेखि राधे राधे हजुर
4: राधे राधे गुरु
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ त्यतिखेर
4: म शङ्कु सभाबाट दिदु लिम्बु
0: शङ्कु सभाबाट नाम के भन्नुभयो
4: दिदु लिम्बु गुरु
0: कुन ठाउँमा हुनुहुन्छ ठ्याक्कै तपाईँ
4: म सभा पोखरी
0: सभा पोखरीमा है
4: हजुर
0: अहिले कार्यक्रममा आउनु भएको छ अनि कसको बारेमा तपाईँ हेर्न चाहनुहुन्छ अहिले
4: म मेरो छोराको बारेमा गुरु
0: साल महिना गते समय भन्नु त
4: 2070 साल मङ्सिर महिनाको 9 गते आइतबार बिहान 10:45 गुरु
0: 10:45
4: हजुर
0: बिहान
4: हजुर
0: कुन जिल्लामा भयो जन्म
4: शङ्खचराई
0: को छोरा कि छोरी हो? राशिको नाम डुबाट डुल कुमार नाम आउँछ, कर्कट राशि हुन्छ। यो अश्लेषाको दोस्रो भाव पर्यो, अश्लेषा नक्षत्रको शान्ति गराउँ है। पहिलो नम्बरमा अश्लेषाको शान्ति गराइसकेपछि अहिले 13 वर्ष पुरा भयो, उल्का भन्ने कुरा चलिआएको छ, असाध्यै उताउलो आगोले पोल्छ है यस्तो बेला बच्चालाई, तातो पानीले आगोले पोल्यो। 9 वर्षदेखि सुरु भएको ग्रह 15 वर्षसम्म यो उल्का रहनेछ, उल्काभरि एकदमै उताउलो हुन्छ, एकदम ध्यान दिनु होला। चञ्चले असाध्यै चुलबुले हुन्छन्, पढाइमा चाहिँ एकदम समस्या हुन्छ। फेरि विद्यास्थानको मालिक शुक्र, द्वादश स्थानमा गएर बसिया छ, बृहस्पतिको घरमा गएर है, अलिकति भोलिको दिनमा सन्तानमा पनि बाधा हुन सक्छ। सप्तम घरको मालिक द्वादश स्थानमा गएर बस्दाखेरि सन्तान नभएर अरूको धर्मपुत्रहरूलाई पाल्नुपर्छ कि भन्छ क्या, जातक क्री ततनयो हो ग्राम पुत्रो थवा भवेत है, अरूको धर्मपुत्रहरूले सेवा गर्नुपर्ने, भोलिका दिनमा पढाइमा असाध्य कमजोरी हुनुपर्ने खालको योग छ। विशेष शान्तिहरू गराएर विशेष पूजा पाठहरू गराउने राम्रोसँग, फेरि साँचो माङ्गलिक छ, बिहे गर्न पनि मान्दैन होला यस्तो मान्छेले, ब्रह्मचारी भन्ने हो कि है, गाह्रो छ है हजुर, चिन्ह अलिकति बिग्रीको अवस्था छ हजुर। यसको लागि ग्रह शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने कामहरू गरेपछि राम्रो हुन्छ। त्यही त मैले भने त, ग्रहहरू अब बेलैदेखि शान्तिहरू गर्नुभयो, बेलैदेखि पूजा पाठ गर्नुभयो भने केही राम्रो होला, नभएदेखि अलिकति ग्रहहरू बिग्रिएका छन्। शान्तिहरू गर्दै ग्रहका पूजा पाठहरू गर्दै अगाडि बढ्नुपर्छ। अहिले भने छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामीले उहाँको बारेमा जानकारी दिइसकेका छौँ। आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि हामी तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
5: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
5: म खोटाङको हटबाट देवबहादुर थापा।
0: देवबहादुर थापाजी, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ देवबहादुर जी यतिखेर?
5: खोटाङ।
0: खोटाङ एफएम?
5: हजुर हजुर।
0: अहिले कुन ठाउँमा हुनुहुन्छ? ठ्याक्कै अरे
5: ठ्याक्कै खोटाङको अखिल हक गाउँपालिका।
0: अनि कतिको सुन्ने गर्नुहुन्छ कार्यक्रम?
5: कार्यक्रम त दिनै सुन्छु त गुरु।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
5: मैले छोरीको बारेमा हेरौँ भनेर गुरु।
0: साल महिना गते समय भनिदिनु त।
5: 2071 साल माघ महिनाको 19 गते सोमबार बिहानको 8:22 बजे।
0: 8:22 बजेमा जन्म भयो बिहानको। कुन जिल्लामा भयो
5: यो? खोटाङकै असल हकै गाउँपालिका नै हो।
0: को अरेमा चाहिँ छोरा अरे?
5: छोरी छोरी
0: छोरी है
5: हजुर।
0: यहाँबाट हेर्दाखेरि राशिको नाम देखिन्छ, हरिकला नाम आउँछ, मिथुन राशि हुन्छ, चतुर्दशी तिथिमा जन्म छ, लग्नमा मंगल छ, शिरमा घाउ लागिसकेका छ, चोटपटक लागिसकेका छ, खट भइसक्छ, धेरै रिसाउने छोरी, पढाइमा असाध्य राम्रो हुन्छ, हेर्दा मान्छे राम्री है, अलिक रिस नै असाध्य कडा छ, विद्याको लागि राम्रै छ, हात दिनु पर्दैन, अझ शनिहरूको शान्तिहरू गर्दै अगाडि बढ्नु, शनिहरूको पूजा पाठहरू गर्दै अगाडि बढ्नु, झनै राम्रो हुन्छ, हात दिनु पर्ने गर्छ। शनिको
5: भन्नुभयो गुरु, अस्ति एउटा छोराको पनि शनिकै भन्नु एकैचोटि गर्दा हुन्छ गुरु?
0: भइहाल्छ, एउटै फर्क नभयो भयो नि त, तपाईँलाई त चिट्ठा पर्यो है? शनिको शान्ति गराउनलाई अब गुरुबारलाई सल्लाह गर्ने, एउटै घर परिवारको मान्छेलाई एउटै संकल्पद्वारा 23,000 जप गर्नुभयो भने भइहाल्छ, अनि राम्रोसँग शान्तिहरू गर्ने, राम्रोसँग पूजा पाठहरू गरिसकेपछि धेरै कुरामा शुभ हुन्छ है त। बुवा मम्मीसँग राम्रै हुन्छ, अलि रिसाउने कडा अलि, तर यति रिसाइ गर्न पनि पढाइ राम्रो छ क्या, मेन समस्या हाम्रो बच्चा बच्चीलाई हेर्ने त पढाइ हो नि त होइन। कतिमा पढ्नुहुन्छ छोरी अहिले?
5: छोरी अहिले गु गाउँको अब स्कुल 7 कक्षामा पढ्छ गु।
0: कस्तो छ पढाइ? ठिकै छ नि होइन?
5: पढाइ त्यतै छ, राम्रो पनि होइन नराम्रो, त्यही त मिडियम हो छु गुरु।
0: गाउँमा त्यसै त हो त, अब आफै भन्ने गाउँको स्कुल भन्ने अनि राम्रो छ, अलिकति शनि छ नि त, शनिले बिगारेको, शनिको शान्ति राम्रै हुन्छ, पढाइ अलिक बढी झनक्क रिसाउने खालको हुन्छ नि, ख्याल गर्नु है।
5: अब यो नरिसाउने गर्दा के गरोसरको भाग दिँदाखेरि त्यस्तो कम हुन्छ कि बरु सानै रिसाउँछौ?
0: मैले भनिसकेँ त, यो ग्रह त्यस्तो छ, उसलाई यसो फकाउने, उसलाई शान्त स्वभावमा बोलिदिने, उसलाई अरूलाई जित्नै पर्छ, उसले अरूलाई उसले सहनै सक्दिन, के गर्ने त?
5: अनि बाबुआमासँग त राम्रै छ नि, त्यतिको
0: राम्रै छ, बाउ चाहिँ साह्रै नक्कले छ, बाउ चाहिँ असाध्य के भन्ने अब
5: होइन गुरु। अब अस्ति छोराको हेर्दा पनि त्यस्तै आयो, छोराको हेर्दा म नक्कले छैन गुरु, त्यति
0: यहाँबाट त बुवाको घरको मालिक मंगल देखिन्छ, कर्मस्थानको मालिक मंगल देखिन्छ होइन, मंगल गएर लग्नमा गएर पैसा छ, यस्तो मान्छेको एकदम ध्यान दिनुपर्छ है,
5: त्यस्तो
0: यस्तो रङहरूको बारेमा सात अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो यो तपाईँको छोरीको लागि पहेँलो रङ पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे
5: गुरु।
0: कार्यक्रममा हुनुहुन्थ्यो हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान समितिको धेरैभन्दा धेरै जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हामीसँग तपाईँहरू जोडिएर हामीसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास हामी गर्ने एउटा प्रयासमा छौं। हामी निरन्तर छौं र तपाईँसँग भएका निरन्तर संवादहरू रेडियोबाट तपाईँलाई जानकारी दिइरहेका छौं। तपाईँलाई रेडियोमा फोन लागेन भने दिउँसो पनि फोन गर्न सक्नुहुन्छ, हामीसँग तपाईँले भेटेर प्रत्यक्ष रूपमा कुराकानी गरेर हामीसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी लिएर हामीसँग तपाईँ प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै लाभ पनि लिन सक्नुहुनेछ। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, एकचोटि कमेन्टहरू छन्, कमेन्टहरू हामी हेरिहाल्छौँ। के रहेछ नवीन, ओम हनुमते नमः लेख्नु भएको छ नवीनजीले, गुरुदेव जय श्री राधे, म नम राजदेवकोट कालीकोट जिल्लाको सानी त्रिवेणी तीन घर भई हाल भारतको राज्य कर्नाटकको र साजापुरबाट तपाईँको कार्यक्रम सनातन रेडियो नेटवर्कमा म समय मिलेसम्म नियमित सुन्ने गर्छु। गुरु, अहिले पछिल्लो समयमा घटेका घटनाले तपाईँ हामी लगायत सबै नेपालका सबै व्यक्तिहरूलाई दुखी र मर्माहित बनाएको छ। दशैंमा सबैको मन मस्तिष्कमा खुशी छाउन पर्ने हो, तर भयावहक अवस्था देख्न पाइरहेको छ। म नेपाल नभए पनि त्यहीबाट सबैको रक्षाको लागि भगवान्सँग प्रार्थना गर्दछु। गुरु, कामको व्यस्तताले गर्दा तपाईँको कार्यक्रम नियमित सुन्न नपाउँदा अलिक दुखी पनि छु। गुरु धेरै माया छ है, मनैदेखि भन्नुभएको छ, नवीनजीलाई पनि धेरै धेरै धन्यवाद छ। जय श्री राधे। गुरुमै लामको माई जोग माईबाट सिर्जा कतिवटा हो, गुरुमै रेडियो फिकलबाट नियमित कार्यक्रम सुन्छु। मेरो जिज्ञासा, नागपञ्चमीको अघिल्लो दिन जन्मेको बच्चाको तिथिबाट जन्मोत्सव गर्दा जहिले नागपञ्चमीको अघिल्लो दिन नै गर्नुपर्छ कि नागपञ्चमीको एक महिना पछि जान्छ? बताइदिनु भए आभारी हुन्थे। अब कुन पक्ष, यो नागको एक दिन अगाडि तिथिले चौथी छ भने सधैँभरि चौथी नागकै अघिल्लो दिनै हुन्छ, गटै फरक पर्न सक्छ, दिन चाहिँ त्यस्तै त्यस्तै हुन्छ। आजको लागि कार्यक्रमबाट हो, जेल पर्छु, तपाईँको दिन शुभ रहोस्। राधे राधे।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाप झै।
1: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
2: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
3: ल, यतिको लागि पनि चिन्ता किन, रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
5: यो हो रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम।
6: यति बेला बिहानको 9 बजेको छ।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कृष्णभीरमा बाढ़ीले सड़क कटान गरेपछि काठमाडौँ मुगलिन सड़क पूर्ण रूपमा अवरूद्ध। धादिङ क्षेत्रमा त्रिशुली नदीको जलसतह खतराको तहभन्दा माथि। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुग्यो। झण्डै 2500 जना सम्पर्क विहीन। पाँचौं दिन पनि खोज र उद्धारको काम चल्दै। प्रधानमन्त्री दबी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी

0: भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उद्धारका लागि हरेक दिन सुरक्षाकर्मीको संख्या बढ़ाउँदै लगेको जानकारी दिनुभएको छ। खोज र उद्धारका लागि सुरक्षाकर्मीसँगै अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग भइरहेको छ। विकट क्षेत्रमा राहत पुग्न नसकेको भन्दै पालिकाका जनप्रतिनिधिले संघ सरकारको ध्यान आकर्षण गराएका छन्। भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशुली नदीमा जलस्तर बढ़ेपछि काठमाडौँ मुगलिन सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। धादिङको कृष्णवीर क्षेत्रमा त्रिशुली नदीको बाढ़ीले सड़कलाई तलबाट कटान गरेपछि सड़क यातायात सञ्चालन पूर्ण रूपमा रोकिएको गजुरी प्रहरीले जनाएको छ। सड़कको केही भाग कटानमा परेको र आवागमन जोखिमपूर्ण बनेको छ। आज बिहान भोटेकोशी नदीमा बाढ़ीको बहाव बढ़ेको सूचनापछि काठमाडौँ मुगलिन तथा मुगलिन नारायणगढ़ सड़क खण्ड केही समयका लागि बन्द गरिएको थियो। पछि बाढ़ीको जोखिम तत्काल नरहेको सूचना आएपछि गाड़ी सञ्चालनमा आएकामा केही समयमै त्रिशुली नदीमा फेरि जलस्तर बढ़ेपछि कृष्णभीर क्षेत्रमा सड़क कटान भएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार हादिङ क्षेत्रमा अहिले त्रिशुली नदीको जलस्तर खतराको तहभन्दा झण्डै 3 मिटर माथि पुगेको छ। सड़क अवरूद्ध भएपछि विभिन्न ठाउँमा यात्रु तथा गाड़ी अलपत्र परेका छन्। यात्रुहरूलाई नदी तथा सड़कको जोखिमयुक्त क्षेत्रमा नबस्न र सुरक्षाकर्मी तथा प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ। भोटेकोशीको बाढ़ी त्रिशुली नदी हुँदै तलतर्फ आइरहेकाले रसुवा, नुवाकोट, धादिङ र चौनका नदी तटीय क्षेत्र समेत उच्च सतर्कता अप्नाउन राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। खोज उद्धार तथा राहतमा खरिएका सुरक्षाकर्मीलाई समेत विशेष सावधानी अपनाउन भनिएको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी विभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका केही ठाउँमा पनि ठूलो वर्षाको सम्भावना छ। राति कोशी प्रदेशका पहाड़ी तथा तराई भूभाग र बागमती प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायम छ। ठूलो वर्षाका कारण नदी तथा खोला नालामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ़ने र सड़क तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन मौसमविदहरूले सुझाव दिएका छन्। विशेष गरी उच्च जोखिममा रहेका क्षेत्रका नागरिकलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनामा ध्यान दिन महाशाखाको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: 4056421261, 596617 मोबाइल 9855607768, 9855162594, 9855104424। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविशु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल

0: इन्टरनेट
1: साथै सुविशु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
0: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुविशु छिटो पनि सुरक्षित पनि।
1: थप जानकारी तथा बुकिङका लागि
3: 0942538888 9802538888
4: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
5: पैसामा छ शक्ति, पैसामा छ सहारा।
4: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
5: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
4: यच्च प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
5: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
4: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
5: इतिहास, गाथा र कथा, गाँठका कुरा।
4: गाँठका कुरा
5: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
6: सिधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। बाढ़ी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी कोष र प्रधानमन्त्री कोष मार्फत बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वाणिज्य बैंकका खातामा 5,04,46,81,369 रूपियाँ जम्मा भएको कार्यालयको भनाइ छ। यस्तै हिमालयन र लक्ष्मी ब्याङ्कमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको छ। सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरेको छ। खाता विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयको भनाई छ। होटेकोशी बाढ़ीबाट क्षतिग्रस्त संरचना र अन्य क्षेत्रको पुनर्निर्माण तथा पुनस्थापनाका लागि पाउने 8 खर्ब रूपियाँ आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान छ। यसैबीच अर्थमन्त्री डाक्टर सोनिङ वागले बाढ़ी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताउनु भएको छ। नुवाकोटमा हिजो भएको सर्वपक्षीय छलफलका क्रममा उहाँले उद्धार, राहत सामग्री वितरण र सब व्यवस्थापन अहिले सरकारको मूल मुद्दा रहेको बताउनुभयो। अर्थमन्त्री वागले बाढ़ीका कारण सम्पर्क विच्छेद भएका प्रमुख 2-3 ठाउँमा तुरन्तै बेली ब्रिज राखिने समेत जानकारी गराउनुभयो। रसुवाको भोटेकोशी बाढ़ीपछि नदी किनारमा फेला परेका शवको पहिचानमा समस्या भएको छ। शवको शनाखत कठिनाई हुँदै गएर राख्ने ठाउँको अभाव हुनका साथै संक्रमण फैलिने जोखिम देखिएपछि शनाखत नभएका शव जमीनमा गाड्न शुरू गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भविष्यमा आफन्तले दावी गर्न आएमा सहजै शव निकालेर दिन सक्ने गरी अन्तर्राष्ट्रिय रेडक्रस समितिको मापदण्ड अपनाएर अत्यन्तै व्यवस्थित र वैज्ञानिक तरिकाले शवहरू गाड़िएका छन्। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमपात तथा बाढ़ीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुसन्धान शुरू गरिएको छ। अहिलेसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन्। भटेकोशी नदीमा आएको बाढ़ीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी नेसुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, लोमानथाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरेको हो। एक्याप लोमानथाङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल चीन सीमामा 18 र 19 नम्बर स्तम्भ नजिक कालीगण्डकी नदी प्रणालीका 2 मुहानको स्थलगत तथा ड्रोन मार्फत निरीक्षण गरिएको छ। अब विदेशको खबर। युक्रेनको राजधानी किएव नजिकैको एक डिपोमा रूसले ड्रोन आक्रमण गर्दा विस्फोटक पदार्थ रहेको डिपो वरहरूका कम्तीमा 37 जनाको ज्यान गएको छ। राजधानीको पश्चिमी उपनगर नजिक रहेको डिपोमा विस्फोटक वस्तुहरू भण्डारण गरिएको युक्रेनको भनाइ छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बस्ती नजिकै गोला बारुद राखिनु गलत भएको बताउनु भएको छ। रूस र युक्रेन दुवैले अहिलेका महिनाहरूमा एकअर्कामाथि लामो दूरीको आक्रमण तीव्र बनाएका छन्। विस्फोटले वरपरका आवासीय क्षेत्रहरूका साथै वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूको हेरचाह गृहलाई पनि लक्षित पुर्याएको छ। डिपो कियेभको पश्चिमी बाहिरी क्षेत्रको मिला शहरमा रहेको छ। अब खेल खबर। तेस्रो संस्करणको एसएससी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रदैछ। नेपाल सहित सहभागी 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल समूहमा परेको छ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, त्यसै गरी कतार, कुवेत, ओमान, कतार, सिंगापुर रहेका छन्। समूह चरणमा नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। खेल मलेसियाको बानियामा रहेको वाईएसडीक्यूएएम क्रिकेट ओभलमा हुनेछ। 50 ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले दोस्रो खेल भदौ 18 गते आयोजक मलेसियासँग खेल्नेछ। तेस्रो खेल भदौ 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कृष्णभीरमा बाढ़ीले सड़क कटान गरेपछि काठमाडौँ मुगलिन सड़क पूर्ण रूपमा अवरूद्ध। धादिङ क्षेत्रमा त्रिशुली नदीको जलसतह खतराको तहभन्दा माथि। बाढ़ीमा ज्यान गुमानेको संख्या 675 पुग्यो। झण्डै 2500 जना सम्पर्क विहीन। 5औं दिन पनि खोज र उद्धारको काम चल्दै। प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन। आधिकारिक खातामा मात्रै सहयोग रकम हाल्न सरकारको आग्रह। बाढ़ी प्रभावित क्षेत्रका लागि स्रोतको कमी हुन नदिने अर्थमन्त्रीको भनाई। युक्रेनको कियेभमा रूसको ड्रोन आक्रमण। कम्तीमा 37 जनाको ज्यान गयो। र एसिसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदै।
7: रेडियो टाइगर 79.2 MHz नामै काफी छ।
8: होइन दिदी, किन निराश भएर बस्नु भएको?
9: छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
8: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी। भुरीगाउँ बजारमा रहेको नरेश सुनसाली पसलमा जानुहोस् न। त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
10: हाम्रा सेवाहरू। हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
11: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
12: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
13: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
14: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
13: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482979774। ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
15: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
13: अरे अरे सपना, तिमी कता जान लागे कि?
16: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
13: ए रमेश, पर्ख न, कता हेरेको के?
17: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पा जाए। ओ महाराज, म फेरि नमन सपिङ सेन्टरमा जाइदु
13: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
17: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
18: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका एक, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिसा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिसा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघ सुनि।

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
1: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट।

0: घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 9869771777, घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछ नि त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरीगाउँ बर्दिया।
3: प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482974।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाजै।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेको छु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारवाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश नार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: रेडियो आवाज, रेडियो टाइगर 90.2 मेगाहर्ट्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघ सुने
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रय स्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो, थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँसिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूइँमा चिरा पर्ने रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पन्छीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेडक्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहितमा

0: आयो यहाँ आयो
1: होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
0: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 99.2 MHz गर्जन सस्नदै बाघ सिंह रेडियो टाइगर स्टुडियो टाइम अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेपछि बाढ़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज 5 दिन पनि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर। नेपाल नजिक जिरोङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा निकास। भोटेकोशी हुँदै बिहान आएको बाढ़ीले 4 घर र 4 पुल बगायो। विशेषज्ञ टोलीबाट त्रिशुली 3A आयोजनाको सुरुङ प्रवेशद्वार पत्ता लगाउने काम चल्दै 50 टन राहत सामग्री सहित चिनिया वायुसेनाका 2 विमान काठमाडौँ आइपुगे। एक कोरिडोरमा एलनिनोका कारण आपतकाल घोषणा। सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता। र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी बाढ़ीको आज आइतबार 5 दिन पुगेको छ। गएको बुधबार बिहान आएको ठूलो बाढ़ीले रसुवा सहित नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा र नवलपरासी पूर्व लगायत क्षेत्र प्रभावित भएका छन्। ती क्षेत्रमा उद्धार, राहत र प्रभावितका पुनर्स्थापना लगायतका काम भइरहेका छन्। आज दिउँसोसम्म 752 शव भेटिएका छन्। घाइते 239 तथा उद्धार गरिएको संख्या 8730 पुगेको छ। सम्पर्कविहीनको संख्या 2502 रहेको विपद प्राधिकरणले जनाएको छ। 19,895 जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्। भोटेकोशी बाढ़ीपछि संचार सेवा सहज बनाउन नेपाल दूरसंचार प्राधिकरणले 20 स्थान सेटेलाइट फोन दिएको छ। रसुवाको भोटेकोशी बाढ़ी पश्चात खोज, उद्धार तथा राहत कार्यमा संचार सेवा सहज बनाउन प्राधिकरणले 20 स्थान सेटेलाइट फोन उपलब्ध गराएको हो। प्राधिकरणले विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई आज बिहान फोन हस्तान्तरण गरेको हो। प्राधिकरणले उपलब्ध गराएका सेटेलाइट फोन मध्ये 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाएको विपद प्राधिकरणका प्रमुख उप्रेतीले बताउनु भएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ। चीनको जलस्रोत मन्त्रालयले छोचेन र पुरेपु सत्पुको दोभानमा बनेको तालबाट पूर्ण रूपमा पानी बाहिरिएको जनाएको छ। नेपाल नजिक तिब्बतको जिरोङ काउन्टीमा लेन्दे खोलामा बनेको तालबाट पानी आफै बाहिरिएको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको छ। बुधबार बिहान लाङटाङरी हिमालको उत्तरी मोहडामा हिमचट्याङ सहितको पहिरो खसेपछि भोटेकोशीमा ठूलो बाढ़ी आएको थियो। त्यस्तै लेन्दे खोला पनि थुनिएको थियो। चिनिया जलस्रोत मन्त्रालयका अनुसार यो तालमा झण्डै 20 लाख घनमिटर पानी जम्मा भएको थियो। अहिले ताल खाली भएको र सामान्य प्राकृतिक प्रक्रियामा फर्किएको छ। आज बिहान फेरि भोटेकोशी एवं त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। यसले तटीय क्षेत्रमा थप क्षति र कटान गरेको छ। सिजाङको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार चीन नेपाल सीमामा पर्ने बन्दरगाह क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परि कम्तीमा 16 जनाको ज्यान गएको छ भने 546 जना सम्पर्कविहीन छन्। तीमध्ये 261 जना विदेशी नागरिक रहेको पहिचान भएको छ। सम्पर्कविहीन सबैको खोजी कार्य भइरहेको छ। भोटेकोशी हुँदै आज बिहान आएको बाढ़ीले 4 घर र 4 पुल बगाएको छ। अरू केही घर जोखिममा परेका छन्। धादिङको गल्छी गाउँपालिका 4, चिरौंदी त्रिशुली नदीमा आएको बाढ़ीले 4 घर बगाएको हो। बिहान त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। बहाव बढ़ेपछि नदीले कटान गर्दा त्यहाँ थप 4-5 घर जोखिममा परेका छन्। त्यस्तै गोरखाको घ्यालचोक र धादिङको चरौंदी जोड्ने पुल पनि त्रिशुलीले बगाएको छ। त्रिशुली नदीमाथिको झोलुङ्गे पुल बाढ़ीले बगाएको हो। यस्तै नदी कटानले कृष्णभीरमा पहिरो जाँदा मुगलिन काठमाडौँ सड़क पूर्ण रूपमा अवरूद्ध छ। बाढ़ी पूर्वानुमान महाशाखाले बिहान भोटेकोशीमा पानीको बहाव बढ़ेपछि रसुवा, नुवाकोट र धादिङसम्म नदी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो। यसअघि बुधबार रसुवाको भोटेकोशी हुँदै भीषण बाढ़ी आउँदा ठूलो क्षति भएको छ। त्रिशुली 3A हाइड्रो पावरमा टनेलको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ। उद्धारका लागि अस्तिदेखि अस्थायी रूपमा बसेको संयुक्त टोलीले काम गरिरहेको छ। अहिले विशेषज्ञ सहित 93 जनाको टोलीले त्यहाँ काम गरिरहेको छ। ड्रिलिङ मेसिन सहित स्काभेटर, हाइड्रोलिक कटर लगायतका सामग्रीको प्रयोग गरेर काम भइरहेको हो। नेपाली सेना सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ। साथै अहिले भारतीय र चिनिया टोली समेत टनेलको उत्खनन गर्न परिचालन भएका छन्। चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। आज बिहान चिनिया जनमुक्ति सेनाको वायुसेनाका 2 ठूला ट्रान्सपोर्ट विमानहरू राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। 4 चिनिया सुरुङ उद्धार विशेषज्ञ पनि उपकरणसहित विमानमा आएका छन्। दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका थिए। झण्डै 3 उडानपछि काठमाडौँ आइपुगेका ती विमानले पाल, कम्बल, स्लिपिङ ब्याग, हार्ट ट्र्याक तथा प्राथमिक उपचार किट लगायत 13,200 थान आपतकालीन राहत सहित 50 टन सामग्री ल्याएका काठमाडौँमा रहेको चिनिया दूतावासले जनाएको छ। दूतावासका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुन, नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ र प्रतिनिधि सभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली भौचर सामाजिक सञ्जालमा राख्ने एकजना पक्राउ परेका छन् पक्राउ पर्नेमा रामेछापको गोकुल गंगा गाउँपालिका 2 ठोसे बस्ने 32 वर्षीय भगवान कार्की रहेका छन् कार्कीले राहत कोषमा 1,20,000 रूपियाँ सहयोग गरेको भनी च्याट जीपीटीको प्रयोग गरी नक्कली स्टेटमेन्ट तयारी गरी सामाजिक सञ्जालमा राखेका थिए कार्कीले कोषमा सहयोग गरेको भनी आफ्नो क्यूआर कोड समेत सामाजिक सञ्जालमा राखेर त्यसबाट ठगी गरेका प्रहरीको भनाई छ उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले बताउनुभयो नेपाल टेलिकमले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधाहरूको सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ यसअघि टेलिकमले आजसम्मको लागि निशुल्क भोइस कल प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराएको थियो राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले यो सुविधा थप समयको लागि निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ बाढ़ीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसंचार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मरमत सम्हारको लागि प्राविधिक टोली परिचालन भएको छ नेपाल टेलिकमका अनुसार बाढ़ी प्रभावित क्षेत्रका अधिकांश संरचना पुनः संचालनमा आइसकेका छन् भने बाँकी संरचना पनि संचालन गर्ने प्रयास भइरहेको छ अब विदेशको खबर इक्वेडरले एलनिनो जलवायु घटनाको कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एलनिनोको सम्भावित प्रभावलाई मध्यनजर गरी देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन् इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलोको जोखिम बढ़ने अनुमान गरेको छ यस वर्षको एलनिनोले मध्य अमेरिकाका केही क्षेत्रमा गम्भीर खडेरी तथा इण्डोनेसियामा डडेलोको जोखिम बढ़ाएको अधिकारीहरूले बताएका छन् वैज्ञानिकका अनुसार अहिलेको एलनिनो वर्षको अन्त्यतिर उत्सर्गमा पुग्न सक्ने र सन् 2027 विश्वव्यापी तापक्रममा उल्लेखनीय वृद्धि हुन सक्ने अनुमान छ पानामा होन्डुरस र एल साल्भाडोरले यसअघि नै एलनिनोका कारण आपतकाल घोषणा गरिसकेका छन् पेरूले पनि एलनिनोको कारण तीव्र गर्मी र वर्षाको जोखिमलाई मध्यनजर गर्दै आफ्ना झण्डै 1/3 शहरमा आपतकाल घोषणा गरेको छ एलनिनो समुद्रको पानी सामान्यतया भन्दा बढ़ी तातेको अवस्था हो अब खेल खबर राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् आज सामाजिक सञ्जाल मार्फत उनले बाढ़ीबाट प्रभावितका लागि सहयोग गर्ने बताएका हुन् यस्तै सन्दीपले एसीसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बापत समान 1,500 रूपियाँ सहयोग गर्ने उल्लेख गरेका छन् यो रकम बाढ़ीबाट प्रभावित बाल बालिकाको लागि शैक्षिक सामग्री उपलब्ध गराउन खर्च गरिने सन्दीपको भनाई छ एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू भएको छ 10 वटा टोली सहभागी 50 ओभरको प्रतियोगिता आउँदो सेप्टेम्बर 12 चल्नेछ प्रतियोगितामा नेपाल समूह एमा छ यो समूहमा नेपालसँगै बहराइन हङकङ मलेसिया र साउदी अरब रहेका छन् यस्तै समूह बीमा यूएई कुवेत ओमान कतार र सिंगापुर रहेका छन् नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो आज 5 दिन पनि प्रभावित क्षेत्रमा उद्धार राहत र पुनर्स्थापनाका काम निरन्तर नेपाल नजिक जिरोङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा निकास भोटेकोशी हुँदै बिहान आएको बाढ़ीले 4 घर र चरौदीको पुल बगायो विशेषज्ञ टोलीबाट त्रिशुली 3A आयोजनाको सुरूङ प्रवेशद्वार पत्ता लगाउने काम चल्दै 50 टन राहत सामग्री सहित चिनिया वायुसेनाका 2 विमान काठमाडौँ आइपुगे इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा सम्भावित प्रभावलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कता र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर
1: आफ्ना लागि दौरा सुरुवाल कोट अफिसको ड्रेस केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा साडी अनि धोती किन्न जानुपर्ने
2: त्यो सँगै सिरक डसना अनि सिरानी पनि बनाउन छ यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा
3: ल यतिको लागि पनि चिन्ता किन भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ सुट पिस कुर्ता सुरुवाल जरिवाल साडी ब्लाउजको कपडा सँगै पन्ना सिरक दसना सिरानी पनि सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर बिन्तीराम राजखन रुक्मिणी वस्त्रालय भुरीगाउँ बजार बर्दिया देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो सम्पर्क मोबाइल नम्बर 9861086993
5: एकांक्षी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ कहाँबाट हुनु नि दिदी म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु विजय सुनचाँदी पसलमा नै किन नि त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला जुली फुली मंगलसूत्र जन्तर छड्के तिलहरी इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ प्रोपराइटर च्यानल सुनार विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया सम्पर्क नम्बर 9883-68858 ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो
6: होइन दिदी किन निराश भएर बस्नु भएको
7: छोराको बिहेको दिन पनि आइसक्यो आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी
6: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी भुरीगाउँ बजारमा रहेको नरेश सुनचाँदी पसलमा जानुहोस् न त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि
1: हाम्रा सेवाहरू हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र हारवाला छड्के तिलहरी फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ
4: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि प्रोप्राइटर नरेश सुनार नरेश सुनचाँदी पसल भुरीगाउँ बजार बर्दिया सम्पर्क मोबाइल नम्बर 9848054304
8: नमस्कार तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बाजै

0: के तपाईलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठुलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठुलो नहर पनि सफा गर्यौं, अनि बाढी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल
3: र ठाकुरबाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: होइन क्या के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबु नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिकाउ बर्दिया
0: प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482979774
3: के तपाईँलाई दुना टपरी चाहिएको छ पूजा आजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल नास्ता पसल होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस् थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165-0672 98224-21679 र 98125-10349
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाजुसँग

यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz. रेडियो टाइगर स्टुडियो टाइम. यति बेला अपराह्नको 4

0: आज भोलि त आहार बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको, घर संसारी स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98691777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: खुशीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
2: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजा आजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165016 72, 98224-21679 र 98125-10349।
4: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: Ok, bye.
1: मनसुन सुरु हुँदैछ, त्यसैले सचेत बनाऊ।
2: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ।
1: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
2: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
1: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
2: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रयस्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो, थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
1: आफ्नो घर वरपर जमिन भाँसिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूमिमा चिरा पर्ने रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
2: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पक्षीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
1: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेड क्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
2: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहितमा

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।
1: For all you people in love, check out this one.

0: के तपाईलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्बिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: राजवंशी मेडिकल हल घुरीगाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-41-41-61।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।

के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0-72 98-224-21-679 र 98-125-10-349।

0: टाइगर 99.2 मेगाहर्ज
1: रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझ

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन्छ सधैँ बाघ।

0: जाउँ न।
1: ओहो मेयर साहब नमस्कार है।
2: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
1: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
2: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि।
2: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
2: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठुलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
2: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी

0: आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
0: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ।
3: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल
4: र ठाकुरबाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्दैन।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझको 6 बजेको छ।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
1: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढ़ीको आज पाँचौ दिन पनि उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर। अति प्रभावित क्षेत्रमै उद्धार र अन्य व्यवस्थापनका काम प्रभावकारी हुन नसकेको गुनासो।
2: केन्द्रबाट आए छैन, अब त्यो चच्चाहरूबाट अलिअलि आइरहेछ खानेकुरोहरू।
3: राज्यको उपस्थित नभएको जस्तो यहाँ समस्या आएको छ।
0: माथिल्लो त्रिशुली 3A को माथिल्लो मुख्य भाग भेटियो, प्वाल पारेर सुरक्षाकर्मी छिर्दा कुनै प्रतिक्रिया नआएको भनाई।
1: कृष्णभीरमा भाषिएको सड़क अध्ययनका लागि विभागले विज्ञ टोली खटायो, दुईवटा वैकल्पिक बाटोबाट गाड़ी चल्न सक्ने। गल्छी स्याप्रुवेसी सड़क दुई हप्ताभित्र खुलाउने गरी तयारी।
0: इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा, सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता।
1: र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले एक महिनाको तलब विपद कोषमा दिने एनएसजेएफ स्पोर्ट्स अवार्डको चार विधामा मनोनयन सार्वजनिक।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
5: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ। एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
6: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
6: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
5: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-3684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी बाढ़ीको आज आइतबार 5 दिन पुगेको छ। गएको बुधबार बिहान आएको ठूलो बाढ़ीले रसुवा सहित नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा र नवलपरासी पूर्व लगायतका क्षेत्र प्रभावित भएका छन्। ती क्षेत्रमा उद्धार, राहत र प्रभावितको पुनर्स्थापना लगायतका काम भइरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको आज दिउँसोसम्मको व्यवस्थापन तथ्याङ्क अनुसार 752 शव अहिलेसम्म भेटिएका छन्। घाइते 239 तथा उद्धार गरिएकाको संख्या 8730 पुगेको छ। सम्पर्क विहीनको संख्या 2502 रहेको विपद प्राधिकरणले जनाएको छ। 19,895 जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिरहेका छन्। बाढ़ीबाट अति प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गया गाउँपालिकामा अपेक्षा अनुसार उद्धार तथा राहत र अन्य व्यवस्थापनका काम हुन नसकेको गुनासो छ। विज्ञ तथा प्राविधिक टोली प्रभावित क्षेत्रमा पुग्न नसक्नु र पालिकासँग पर्याप्त समन्वय नहुँदा विपद व्यवस्थापनमा चुनौती थपिएको

0: यसको अवस्था पनि उस्तै रहेको वडा अध्यक्ष यमनाथ आचार्य बताउनुहुन्छ।
1: अब हामी सधैँ पर निर्भर मात्र भएर हुँदैन होइन, त्यहाँ बिजुली बत्ती चाहिँ तत्काल त्यहाँ वितरण गर्नु पर्यो होइन, बत्ती मात्रै हामीले वितरण गर्न सकियो भनेदेखि किसानहरूसँग केही न केही धानहरू छ चामल उपलब्ध गराएर खान सक्नुहुन्छ होइन, यदि त्यो हेरिएन भने उहाँहरूलाई पनि अब सबैलाई हामीले रात वितरण गर्नुपर्ने अवस्था आउँछ। अनि बाटोको कुरा सहजीकरण गर्नु पर्यो, छिटो भन्दा छिटो बाटो खुलाउनु पर्यो, पुग्न त कतिले पुग्ने कतिले नपुग्ने होइन, पाँच सात दिनलाई पुग्ने आएको छ, वातावरण त हामीलाई त अब यदि प्रदूषण भएको छ कि त्यहाँ वरिपरि जाने अवस्था छैन होइन, सबहरूको चाहिँ म्यानेज कसरी यसलाई डिस्पोज गर्ने, मुजुका उठाएर पहिचान भएकोलाई चाहिँ आफ्नो आफन्तलाई जिम्मा लगाउनु पर्यो होइन, यदि पहिचान नभएकोलाई डिएनए टेस्ट नगरिकन हुँदैन भनेको छ, विदेशी पनि त्यतिकै दबाव आएको छ, हरेक कुराहरू आइरहेको छ होइन, राज्यको उपस्थित नभएको जस्तो यहाँ समस्या आएको छ, मुख्य कुरा आर्मीहरूलाई चाहिँ परिचालन गरेर सबहरूको चाहिँ व्यवस्थापन गर्नु पर्यो होइन, केटापट्टि गरिदिनु पर्यो,
0: सँगसँग प्रदेशसँग खासै समन्वय हुन सकेका छैन भन्ने गुनासो अन्तबाट पनि आइरहेछ नि,
1: समन्वय आउनु भएको छ, तर यो सबको म्यानेज गर्नको लागि प्रदेशले पनि संघीय सरकारले नै यसको निर्णय गरेर पठाउनु पर्ने हुन्छ, हामी अवराध खटिरहेका छौँ, खटिना पनि हामीले जस पाएको छैनौँ, नपायो भने ठिकै छ, हाम्रो कर्तव्य हो, हामी गर्छौँ भनेर गाली खाए पनि कुटाइ खाए पनि हामी काम गर्छौँ, तर राज्यले गर्नुपर्ने चाहिँ ठाउँमा चुक्नु भएन,
0: बाल बालिकाको अवस्था
1: 52 जना त बाल बालिका अभिभावकहीन अवस्थामा छन्, उहाँहरूको आज एउटा संस्था आउनु भएको थियो, त्यो बच्चाहरूलाई अब कसरी विद्यालयले राख्न सक्ने अवस्था छैन, अब उहाँहरूलाई कुनै जङ्ग संस्थामा पठाउन सकियो भने त्यो बाल बच्चाको चाहिँ अब भविष्यलाई त अन्धकार बनाउने कुरा भएन, छलफल पनि भएको छ, अर्को संस्था नपाउने त जसरी पनि म्यानेज गर्नु पर्यो, स्थानीय सरकारले गर्नु पर्यो, विद्यालयलाई सहयोग गर्नु पर्यो, त्यस्तो अवसर पाउँदाखेरि उहाँहरूलाई जिम्मा लगाएर पनि उहाँहरूको भविष्यलाई ख्याल गर्नु पर्यो भन्ने छलफल गरेको छु हेडसरसँग पनि, त्यही अनुसार लाग्छ।
0: उहाँ हुनुहुन्थ्यो उत्तर गया गाउँपालिका पाँचका वडा अध्यक्ष यमनाथ आचार्य। फेरि पनि खबरकै सिलसिला, नेपाली सेनाले माथिल्लो त्रिशुली 3A को माथिल्लो मुख्य भाग क्राउन हेड फेला पारेको छ। विगत 3 दिनदेखि लगातार काम गरिरहेको नेपाली सेनाको टोलीले आज दिउँसो टनलको सबैभन्दा माथिल्लो भाग फेला पारेको हो। विशेषज्ञ सहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, एक्सकाभेटर, हाइड्रोलिक कटर लगायतका सामग्री प्रयोग गरेर सुरुङको माथिल्लो भाग फेला पारेको हो। क्राउन हेडमा पाल पारेर उद्धार टोलीभित्र प्रवेश गरेको थियो। त्यस क्रममा बोलाउँदा कुनै प्रतिक्रिया नआएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। त्यसपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ र पाल फराकिलो पार्ने काम भइरहेको सचिवालयले जनाएको छ। आयोजनाको भूमिगत विद्युत गृहमा काम गरिरहेका झण्डै 40-45 जना प्राविधिक तथा कर्मचारी सुरुङ क्षेत्रमा फँसेको अनुमान छ। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा, खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
7: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
8: पैसामा छ शक्ति, पैसामा छ सहारा।
7: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
8: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
7: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
8: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
7: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
8: इतिहास, गाथा र कथा, गाँठका कुरा।
7: गाँठका कुरा
8: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज पाँचौं दिन पनि उद्धार, राहत र पुनर्स्थापनाको काम निरन्तर। अति प्रभावित क्षेत्रमै उद्धार र अन्य व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको गुनासो। माथिल्लो त्रिशुली थिरिय जलविद्युत आयोजनाको माथिल्लो मुख्य भाग भेटियो। पुवाल पारेर सुरक्षाकर्मी छिर्दा कुनै प्रतिक्रिया नआएको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
9: नेपाल दर्पणमा अब बाँकी खबर। पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भाँसिएको सड़क अध्ययनका लागि सड़क विभागले विज्ञ टोली पठाएको छ। सड़क चिरिएर भाँसिएपछि कसरी मरम्मत गर्ने भन्ने बारेमा अध्ययन गर्न टोली पठाएको विभागले जनाएको छ। नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्ड मुगलिन मलेखुका इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सड़क सहजै मरम्मत गर्न मिल्ने अवस्था छैन। 2056 सालमा पहिरो झरेको ठाउँमा सड़क भाँसिएर चर्किएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले सड़क भाँसिएको ठाउँको अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली कृष्णभीरतर्फ गइसकेको बताउनु भएको छ। तत्कालका लागि वैकल्पिक सड़क प्रयोग गर्नुको विकल्प नरहेको उहाँले जानकारी दिनुभयो। यो सड़क राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य सड़क हो। यो सड़क हुँदै दैनिक 14,000 संख्यामा गाड़ी आवत जावत गर्छन्। तत्कालका लागि दुईवटा वैकल्पिक मार्गबाट गाड़ी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ठूला गाड़ी काठमाडौँ बाई रोड नौबिसे पालुङ भैसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। यसैबीच राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग बन्द भएपछि अत्यावश्यक सामग्री, खाद्यान्न र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन सक्ने जोखिम बढ़ेको छ। तर नेपाल आयल निगमले इन्धनको आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। वैकल्पिक सड़क मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास काठमाडौँ ल्याउने गरी व्यवस्था आवश्यक तयारी हालेको निगमको भनाइ छ। मुख्य विकल्पमा हेटौडाको सड़क प्रयोग हुनेछ।
0: धादिङको गल्छी र रसुवाको स्याप्रुवेशी सड़क खण्ड दुई हप्ताभित्र संचालनमा ल्याउने गरी काम थालेको पनि सड़क विभागले जनाएको छ। बाढ़ीका कारण झण्डै 40 किलोमिटर सड़कमा क्षति भएको छ। बुधबार भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङका सड़क तथा पुलमा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पु खोला पुल बाँगिएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीका अनुसार बाढ़ीको फ्लोका कारण पुलको बियरिङमा अत्याधिक दबाव परेपछि पुल बाँगिएको हो। झण्डै 600 टन भार क्षमता रहेको पुल उचालिएर बाँगिएको महानिर्देशक जयसीले जानकारी दिनुभयो। पुल मरमत नभएसम्म अहिलेका लागि हलुका गाड़ीलाई मात्र सञ्चालन गर्न दिने गरी सड़क विभागले तयारी गरेको छ। पुल उचाल्न नेपालमा उपलब्ध प्राविधिक जनशक्ति खोजिने र आवश्यक परे भारतबाट समेत टोली ल्याउने उहाँले बताउनुभयो।
9: रसुवाबाड़ीले बगाएको काठमाडौँ धादिङ बेसी जोड्ने फुर्के खोला पुललाई तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। बाढ़ीले धादिङको सदरमुकाम जोड्ने फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी जाने वैकल्पिक सड़क मार्ग खोजिएको सड़क विभागले जनाएको छ। फुर्के खोलामा तत्काल बेलीब्रिज राख्न सक्ने अवस्था नदेखिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीले 118 मिटर लामो स्टील प्लेट गडर पुलसँगै एउटा पियर समेत बगाएको छ। पुलको स्थलगत अनुगमन गर्दै उहाँले फुल्के खोलामा तत्काल बेलीब्रिज राखेर सड़क सञ्चालन गर्न समस्या रहेको बताउनुभयो। तत्कालका लागि बेलीब्रिज राख्ने सम्भावनाबारे अध्ययन भइरहेको भए पनि पुलको लम्बाई र एउटा पियर बगाएको कारण उपलब्ध बेलीब्रिजले नदीको दूरी पूरा गर्न नसक्ने उहाँको भनाइ छ। यद्यपि पुल सञ्चालनको लागि विभिन्न वैकल्पिक उपायका बारेमा अध्ययन गरिरहेको सड़क विभागले जनाएको छ। विभागले पुलको विस्तृत मापन गर्न प्राविधिक टोली खटाउने महानिर्देशक जयसीले बताउनुभयो। प्राविधिक अध्ययनपछि मात्रै पुल कसरी र कति समयमा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने टुङ्गो लाग्नेछ। बाढ़ीले पुल बगाएपछि प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिएको छ। जयसीका अनुसार मास्टार तर्फको पुल सुरक्षित रहेकाले फुर्के खोलाबाट मास्टारसम्मको सड़कलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गरिएको छ।
6: चीनको जलस्रोत मन्त्रालयले छोचेन र पुरेपु च्यातपो दोभानबाट बनेको तालबाट पूर्ण रूपमा पानी बाहिरिएको जनाएको छ। नेपाल नजिक तिब्बतको जिरोङ काउन्टीमा लेन्दे खोलामा बनेको तालबाट पानी आफै बाहिरिएको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको छ। बुधबार बिहान लाङटाङ्री हिमालको उत्तरी मोहडामा हिमचट्टान सहितको पहिरो खसेपछि भोटेकोशीमा ठूलो बाढ़ी आएको थियो। त्यस्तै लेन्दे खोला पनि थुनिएको थियो। चिनिया जलस्रोत मन्त्रालयका अनुसार यो तालमा झण्डै 20 लाख घनमिटर पानी जम्मा भएको थियो। अहिले ताल खाली भएको र सामान्य प्राकृतिक प्रक्रियामा फर्किएको छ। आज बिहान फेरि कोशी एवं त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। यसले तटीय क्षेत्रमा थप क्षति र कटान गरेको छ। सिजाङको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार चीन नेपाल सीमामा पर्ने बन्दरगाह क्षेत्रमा गएको लेदुसहितको पहिरोमा परि कम्तीमा 16 जनाको ज्यान गएको छ भने 546 जना सम्पर्कविहीन छन्। तीमध्ये 261 जना विदेशी नागरिक रहेको पहिचान गरिएको छ। सम्पर्कविहीन सबैको खोजी कार्य भइरहेको छ।
9: परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी बाढ़ीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज नुवाकोटको विदुर नगरपालिका एक ढुङ्गे पुग्नुभएका उहाँले प्रारम्भिक जानकारी अनुसार केरुङमा झण्डै 1000 जना नेपाली रहेका बताउनुभयो। उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउने मन्त्री खनालले बताउनुभयो। यस्तै सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरोला नाका प्रयोगमा ल्याउन चिनिया पक्षसँग अनुरोध गरिसकेको पनि उहाँले जानकारी दिनुभयो। मन्त्री खनालले जलविद्युत आयोजनाको सुरुङमा फसेकाको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनिया र भारतीय विशेषज्ञलाई बोलाइएको उल्लेख गर्नुभयो।
6: चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। आज बिहान चिनिया जनमुक्ति सेनाको वायुसेनाका दुईवटा ठूला ट्रान्सपोर्ट विमानहरू राहत सामग्री लिएर तिरुवनन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। 4 जना चिनिया सुरुङ उद्धार विशेषज्ञ पनि उपकरणसहित विमानमा आएका छन्। दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका थिए। झण्डै 3 घण्टाको उडानपछि काठमाडौँ आइपुगेका ती विमानले पाल, कम्बल, स्लिपिङ ब्याग, प्राथमिक उपचार किट लगायत 13,200 थान आपतकालीन राहत सामग्री सहित 50 टन सामग्री ल्याएका काठमाडौँमा रहेको चिनिया दूतावासले जनाएको छ। दूतावासका अनुसार तिरुवनन्तराष्ट्रिय विमानस्थलमा ती सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ र प्रतिनिधि सभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। यस्तै यूएई सरकारले बाढ़ीबाट प्रभावितको उद्धार तथा राहतका लागि 10 मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग आज प्राधिकरणको कार्यालयमा भएको भेटमा यूएई एडको टोलीले बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताएको प्राधिकरणले जनाएको छ। नेपाल दर्पणमा विद्युतीय गाड़ी बारेका प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन
0: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर
2: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा नियमित दाँत जाँच स्केलिङ तथा पोलिसिङ फिलिङ रुट क्यानल दाँत निकाल्ने डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
2: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल सम्पर्क 01-5454-66 व्हाट्सएप 98-65-44-24-96
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ।
3: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घड़ीमा कसैले पनि राजनीति गर्न नहुने बताउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढ़ी पहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै उहाँले वर्तमान अवस्था राष्ट्रिय शोक र पीड़ायुक्त भएको बताउनुभयो। यस्तै नेपाली कांग्रेसका सभापति गगन थापाले विपद व्यवस्थापनमा कमी कमजोरी औल्याउँदै सरकारलाई साथ दिएर विपद व्यवस्थापनमा खटिन निर्देशन दिनुभएको छ। भोटेकोशी बाढ़ीपछि उत्पन्न विपद व्यवस्थापनमा कांग्रेसले गरिरहेको काम र अबको कार्ययोजनाबारे छलफल गर्न बोलाइएको बैठकपछि उहाँले विपदको समयमा तडक भड़क र सामाजिक मर्यादा विपरीतका काम नगर्न निर्देशन दिनुभयो। नेपाली कांग्रेसले बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।
4: सड़क विस्तार बढ़दो शहरीकरण र बदलिदो जीवनशैलीसँगै नेपालमा अटोमोबाइल बजार पनि निरन्तर विस्तार हुँदै गएको छ। पछिल्लो समय नेपालको अटोमोबाइल बजारमा पेट्रोल र डिजेलबाट चल्ने गाड़ीको विकल्पका रूपमा विद्युतीय गाड़ीको बढ़दो आकर्षण छ। काठमाण्डुको भ्रिकुटी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको 18 संस्करणको नाडा अटो शोमा गाड़ीका नयाँ नयाँ मोडल प्रविधि र ब्राण्डको प्रदर्शनी समेत भयो। विशेष गरी यस पटकको अटो शोमा विद्युतीय गाड़ीले पाएको प्राथमिकताले नेपालको अटोमोबाइल बजार कुन दिशातर्फ अघि बढ़िरहेको छ भन्ने संकेत गर्छ। यसै विषयमा हामीले नाडा अटो शो 2026 भेटिएका केही नागरिकहरूलाई विद्युतीय गाड़ीको अबको भविष्य कस्तो होला भनेर सोधेका छौं।
5: सोनिया शाही, अब हालको समयमा हजुर हेर्नुहुन्छ भने इभी भेहिकलको लाइनअप एकदम धेरै बढेको छ। कस्ट इफेक्टिभ पनि छ हजुर, अपरेटिङ कस्ट

0: इन्डियन कस्टलाई चाहिँ कम गरेको छ कि इन्डियनको अहिले अहिले वर्ल्ड वार पनि भइरहेको छ, अहिले पनि सकेको छ, त्यो हिसाबले चाहिँ इन्डियनको जुन आपूर्ति हाम्रो अझै पनि कम भइरहेछ, लाइन बस्नुपर्ने पेट्रोलमा पेट्रोल लागि हाकार मचिने घरमा गाडी छङ्कन पनि, त्यो हिसाबले चाहिँ विद्युतीकारी एक हिसाबले चाहिँ त्यसको हाम्रो अल्टरनेटिभ अप्सन पनि भइहाल्यो।
1: प्रोग्राम कर्म हो, म चाहिँ फाइनेन्सियल सर त्रिलङ ब्रान्डबाट हो, डिजल गाडी किन्नुहुन्छ अलिक सस्तो पर्छ सुरुमा, तर त्यसमा मेन्टेनेन्स धेरै हुन्छ भने सर हाई लुकको मेन्टेनेन्स जान्छ, तपाईँको पर डे सर कति किलोमिटर गाडी चलिरहेको, डिजलको भाउ हेर्नु छ 200 रुपियाँ पर लिटर छ, दिनमा तपाईँ 100 किलोमिटर उडाउनु भयो भने अब तपाईँ 100 × 200 गर्नु, तपाईँको दिनको 8-10 हजारको फ्युल जान्छ नै जान्छ, यो हाम्रो इभी भनेको तपाईँको 7 रुपियाँको चार्जमा पर युनिट 7 रुपियाँ हुन्छ, 100% तपाईँको फ्युल जाग हुन्छ, यो भने तपाईँको 300 रुपियाँको एभरेज दिन्छ, कहाँ 8 हजार फ्युलमा कहाँ 7 सय।
2: म चाहिँ शेखर गजरेल। आर्थिक रूपमा अब एउटा हामीले ट्याक्की निकालेको डेटा चाहिँ कस्तो छ भन्दाखेरि 1 लाख किलोमिटर गाडी चल्दाखेरि झन्डै झन्डै डिजल गाडी चलाउने भन्दा इभीमा चलायो भने 1 करोड जति चाहिँ बच्ने रहेछ, जबकि यो गाडीको वारेन्टी भनेको 10 वर्ष 10 लाख किलोमिटर हो क्या, 10 लाखमा त 10 करोड बचायो, त्यो त उसले सेभिङ मात्रै भयो, सुरुमा अलिकति लगानी बढी पर्यो भने कस्ट चाहिँ धेरै नै बस्नेवाला छ, 2 महिनामा गाडी छिर्ने हो त्यही 15-20 हजारको खर्च आउने हो।
3: नेपाल दर्पणमा अब एउटा विदेशको खबर, इक्वेडरले एलनिनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एलनिनोको सम्भावित प्रभावलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने र अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलोको जोखिम बढ्ने अनुमान गरेको छ। एलनिनो समुद्रको पानी सामान्य भन्दा बढ़ी तातेको अवस्था हो।
4: नेपाल दर्पणमा अब खेल खबर। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। आज सामाजिक सञ्जाल मार्फत उनले बाढ़ीबाट प्रभावितहरूका लागि सहयोग गर्ने बताएका हुन्। यस्तै सन्दीपले आजदेखि मलेसियामा शुरू भएको एसीसी प्रिमियर कप प्रतियोगिता भरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बापत समान 1,500 रूपियाँ सहयोग गर्ने उल्लेख गरेका छन्।
3: खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्ड 2082 चार विधाका मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफको खेलाड़ी छनौट समितिले आज वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष उत्कृष्ट युवा खेलाड़ी र वर्ष उत्कृष्ट प्रशिक्षकमा समान 5 मनोनयन सार्वजनिक गरेको हो। यसैबीच आयोजकले यस पटकको अवार्ड बाढ़ी पीड़ितलाई समर्पित गर्ने समेत बताएको छ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: भोटेपछि बाढ़ीको आज 5औं दिन पनि उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर, अति प्रभावित क्षेत्रमै उद्धार र अन्य व्यवस्थापनका काम प्रभावकारी हुन नसकेको गुनासो।
3: माथिल्लो त्रिशुली थिरिए जलविद्युत आयोजनाको माथिल्लो मुख्य भाग भेटियो, पाल पारेर सुरक्षाकर्मी छिर्दा कुनै प्रतिक्रिया नआएको भनाई।
4: कृष्णभीरमा भाषिएको सड़क अध्ययनका लागि विभागले टोली खटायो, 2 वैकल्पिक बाटोबाट गाड़ी चल्न सक्ने, बल्छिस्या प्रवेशी सड़क 2 हप्ताभित्र खुलाउने गरी तयारी।
3: इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा, सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता।
4: र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने एनएसजेएफ स्पोर्ट्स अवार्डको 4 विधाका मनोनयन सार्वजनिक।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौ। बाढ़ी प्रभावित र नदी तटीय क्षेत्रका बासिन्दाले सावधानी अपनाउनुहोला। नमस्कार।

0: मनसुन सुरु हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टिभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रय स्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो, थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भासिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूमिमा चिरा पर्ने रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पन्छीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेड क्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
1: यति बेला साँझको 7 बजेको छ।
0: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
2: ओहो मेयर साहब नमस्कार है।
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन। होइन, के जादु गर्नुभयो?
3: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठुलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठुलो नहर पनि सफा गर्यौं, अनि बाढी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परि जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
2: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
2: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
3: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
2: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
4: विपद बारे चासो राखौं, चनाखो बनाऊ।
5: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल
6: र ठाकुरबाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: यो हो बदियाको
8: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग छ
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 8 बजेको छ। यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
2: खुसीको खबर,
3: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
2: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
4: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
2: साइना मेडिकल हलका सेवाहरू,
5: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
4: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
3: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
4: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
3: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
6: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ, त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
7: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
6: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुट भित्र सर्प लुकेर बसेको हुन सक्छ, त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
7: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
6: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने,
7: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए चुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
6: सर्प देखेमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तव मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने,
7: गाउँघरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्रै सुत्ने,
6: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नुपर्छ,
7: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाउ, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्, यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने,
6: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरूद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने,
7: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
6: शान्त रहने धेरै हिँडुल नगर्ने विष फैलन सक्छ।
7: दंश भएको अर्थात् टोकेको ठाउँलाई तल छाडेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
6: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने।
7: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, सार्फुक गर्नतिर समय खेर नफाल्ने।
6: नेपाल मेडिकल सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
8: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्छ।

0: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि? नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
0: ए रमेश, पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए ओ मारे मैले नमन शपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 35582।
1: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
2: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बार चाहिँ।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।

टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाप चाहिँ।